0: 60 हजार रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रवक्ता सुरेश ने उपानेले जानकारी दिनुभयो। आयोगका पदाधिकारीले 15 दिन, सचिव सहसचिवले 10 दिन, उपसचिव तथा शाखा अधिकृतले 7 दिन, राजपत्र अंकित कर्मचारीले 5 दिन, श्रेणीविहीन कर्मचारीले 2 दिनको तलब, स्वैच्छिक रूपमा योगदान गर्नुभएको प्रवक्ता ने उपानेले जानकारी दिनुभयो। सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ। बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भोटेको सिबाडी र त्यसपछिको खोजी उद्धार राहत पुनस्थापना र पुननिर्माण बारे समेत छलफल गर्ने गरी संयन्त्र गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरू समेटिने उहाँले जानकारी दिनुभयो। त्यस्तै राष्ट्रिय जनमोर्चालाई पनि संयन्त्रमा समेट्ने र औपचारिक रूपमा बस्न अनुरोध गर्ने निर्णय भएको छ। बैठकले तत्कालै एक हप्ताभित्र संसदीय समिति बनाउने र त्यो समितिमा दलहरूको साझा संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व रहने खरेलले बताउनुभयो। साथै बैठकले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालिन शाह सहभागी हुन लागेको विषयमा पनि छलफल गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकबाट निस्कँदै गर्दा सभापति थापा,
1: संसद प्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन। त्यसैले सकेसम्म संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ, तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त? राज्यसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, सँगसँगै तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको पनि हेका राख्नु होला।
0: भोटेको सिबाडीमा परेर जुम्लाका 63 जना अझै सम्पर्क विहीन रहेका छन्। प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईका अनुसार 93 जना सम्पर्क विहीन भएकामा हालसम्म 30 जना सम्पर्कमा आएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: સમુદાયમાં પેલાય ભરી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો आज अश्विन संक्रान्ति आफ्ना सवारी साधन कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण औजारको पूजा गरी विश्वकर्मा पूजा मनाइँदैछ। हरेक वर्ष असोज एक गते यो पर्व मनाइँदै आएको छ। कालीगढले विभिन्न फलामे औजार र कल कारखानाहरूको पूजा आजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन्। विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरी जल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजी सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आजै विभिन्न 3 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास आर्थिक मामला तथा सुशासन समितिको बैठक बस्दैछ। कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकबाट निस्किँदै गर्दा सभापति थापा,
1: संसद प्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन। त्यसैले सकेसम्म संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ, तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त। राज्यसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, सँगसँगै तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको पनि हेका राख्नु होला।
0: झापामा असोज 5 गतेदेखि जापानिज इन्सेफ्लाइटिस जेई विरूद्ध 5 लाख भन्दा बढी नागरिकलाई खोप दिइने भएको छ।
2: जिल्ला स्वास्थ्य कार्यालय झापाले असोज 5 देखि 15 गतिसम्म जिल्लाका 15 स्थानीय तहका 30 वर्षमाथिका नागरिकलाई खोप अभियान सञ्चालन गर्न लागेको हो। कार्यालय प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्य कर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापन लगायतका तयारी पूरा भइसकेको छ। जिल्लाका 131 वडामा 900 खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। अभियानमा करिब 500 स्वास्थ्य कर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3,000 भन्दा बढी स्वयंसेवक परिचालन हुनेछन्। देशभरमै झापामा जेई संक्रमण उच्च रहेकाले खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयले जनाएको छ। झापामा हालसम्म 13 जनामा जेई संक्रमण पुष्टि भएकामा 7 जनाको मृत्यु भइसकेको छ।
0: बटेकुसी बाढीपछि शव व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न पोखरामा शव गृह निर्माण गरिएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पहलमा जिल्ला प्रशासन कार्यालयको कन्टेनरलाई मर्मत तथा आवश्यक संरचना थप गरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले प्रतिष्ठानका फोरेन्सिक विभाग प्रमुख डाक्टर मदन प्रसाद बराललाई चाबी हस्तान्तरण गर्नुभएको हो। भोटेको सिबाडीपछि ठूलो मानवीय क्षति हुँदा मृतकको शव पहिचान, संरक्षण तथा आफन्तलाई हस्तान्तरण गर्न कठिनाई देखिएको थियो। बाढीपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका 102 शवलाई एक साता शवगृहमा राखेर पहिचान नभएका 81 शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। शवगृहमा 24 शव राख्न सकिने र लामो समयसम्म व्यवस्थापन गर्न सकिने बताइएको छ। प्राकृतिक विपद तथा अन्य घटनामा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्ने, पहिचान गर्ने र शव परीक्षण तथा अन्तिम संस्कारका लागि व्यवस्थित रूपमा राखिने बताइएको छ।
0: नेपाल र बंगलादेश बीच पहिलो पटक T20 श्रृंखला हुने भएको छ। 2027 को मार्चमा तीन खेलको सिरिज हुन लागेको नेपाल क्रिकेट संघले जनाएको छ। सिरिजका लागि बंगलादेशको टोली नेपाल आउनेछ। यसअघि नेपालले टेस्ट राष्ट्रमध्ये वेस्ट इण्डिजसँग T20 सिरिज खेलेको थियो। आउँदो वर्ष नेपालले बंगलादेशमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्दैछ। यो प्रतियोगिता अघि नेपाल र बंगलादेश बीच T20 श्रृंखला हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयले भोटेकुसी बाढी प्रभावितका लागि 9 करोड़ 25 लाख सहयोग गरेको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा आजदेखि दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भुटेकुसी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्रैक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा बिहानैदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी पानी परिरहेको बेला वा सड़कमा पहिरो वा ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशना पालना गर्न प्रशासनले भनेको छ। सड़कको अवस्था यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचना हेर्न पनि प्रहरीले आग्रह गरेको छ। कृष्णवीरको सड़क सञ्चालनसँगै नारायणगढ मुगलिन सड़कको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। भारतीय पूर्व सैनिक गोर्खा ब्रिगेडले रसर बाढी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,31,41,791 रूपियाँ सहयोग गरेको छ। भारतीय भूतपूर्व गोर्खा सैनिकहरूको संस्थाले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो। भारतीय पूर्व सैनिक गोर्खा ब्रिगेड अन्तर्गत देशभरिका विभिन्न संस्थाले संकलन गरेको 57,18,249 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको छ। बाँकी 34,23,542 रूपियाँ कार्यक्रमका प्रमुख अतिथि मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ। कार्यक्रममा विभिन्न गोर्खा पल्टन र पल्टनको तर्फबाट वा व्यक्तिगत रूपमा धेरै रकम सहयोग गर्ने पूर्व सैनिकहरूलाई पनि सम्मान गरिएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि पूर्व सैनिक संस्थाले आफ्नो तर्फबाट सहयोग संकलन गरेर राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ। सरकारले बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र दादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ।
4: विपदको बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले बोटे कोशी नदीमा गएको बाढ़ीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ। साथै क्षतिग्रस्त घर व्यवसाय तथा उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
3: माथिल्लो त्रिशुली एक जलविद्युत आसनाको सुरुङमा थप 5 जनाको सफेला परेको छ। हिजो खोजीका क्रममा अरिट थ्री सुरुङबाट अपस्ट्रिममा मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाउने र अघि बढ़ने क्रममा 5 जना सफेला परेको कम्पनीले जनाएको छ। हालसम्म सोही आयोजनाको स्थलबाट 15 जनाको शव भेटिसकेको कम्पनीले जनाएको छ। बाढ़ी आउनु अघि आयोजना स्थलमा जम्मा 1,433 जना कार्यरत थिए। तीमध्ये हालसम्म सम्पर्कमा आएका तथा उद्धार गरिएको संख्या 878 भएको यपानले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा कपिलवस्तुको भगवानपुरमा 10 मिलिमिटर वर्षा मापन भएको छ। खोटाङको ऐसिलु खर्कमा 16 मिलिमिटर, सुखसभाको टाँसी गाउँमा 6 मिलिमिटर वर्षा मापन भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। झापामा असोज 5 गतेदेखि जापानिज इन्सेफ्लाइटिस सी विरूद्ध 5 लाखभन्दा बढी नागरिकलाई खोप दिने भएको छ।
4: जिल्ला स्वास्थ्य कार्यालय झापाले असोज 5 देखि 15 गतिसम्म जिल्लाका 15 वटै स्थानीय तहका 30 वर्षमाथिका नागरिकलाई खोप अभियान सञ्चालन गर्न लागेको हो। कार्यालय प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्य कर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापन लगायतका प्रक्रिया तयारी पूरा भइसकेको छ। जिल्लाका 131 वडामा 900 खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। अभियानमा करिब 500 स्वास्थ्य कर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3000 भन्दा बढी
3: स्वयंसेवक। नमस्कार।
1: यो BFBS कुलखान रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: લાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले भारत जानुभएको छ. तीन दिने भ्रमणका लागि वहाँ आज बिहान भारत लाग्नुभएको हो. वहाँले आज साँझ पाँच बजी आफ्ना भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ. भोलि पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनैतिक संवादमा सहभागी हुने भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने तय गरिएको छ भने भोलि नै भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने भेटघाटमा पनि सहभागी हुने कार्यक्रम छ. पर्सि भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित उद्योगिक घरानाहरूसँग को सम्मेलनमा सहभागी हुने र दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्रागिक छलफलमा सहभागी जनाएर साँझ चार बजे नेपाल फिर्ता हुने कार्यक्रम छ. विपदपछिको पुनर्निर्माण लगायतका दुई देशबीचको आर्थिक राजनीतिक र कूटनैतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यो भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ. भदौ 10 गते रसुवाको भोटेको सिन्धुलीमाको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ. महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकुसी बाढीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा 30 सवारी साधनका चालक सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्. महासंघका अनुसार भोटेकुसी बाढीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस 1 मिनी ट्रक 2 जीप कार 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्. यस्तै नमस्ते पासाङ लामो यातायात प्रणालीका बालाजुका 19 बस क्षति हुँदा 21 जना बेपत्ता छन्. भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता छन्. यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक 16 कन्टेनर 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता छन्. नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति अन्तर्गत 7 ट्रिपर 22 कन्टेनर 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता छन्. नारायणी यातायात व्यवसायिक कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रोबसमा क्षति पुगेको छ. यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता छन्. यस्तै धादिङ मण्डली यातायात प्रणालीको एउटा बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनु भएको छ. पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा नयाँ ट्र्याक खोलिएसँगै 18 दिनपछि दुईतर्फी सवारी साधनहरू गुड्न थालेका छन्. जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भुटेकुसी नदीमा आएको बाढीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाडी चल्न थालेका हुन्. सड़क खण्डमा बिहानैदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ. हिजो कृष्णवीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो. त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ. पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ. विशेष गरी पानी परिरहेको बेला वा सड़कमा पहिरो वा ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशना पालना गर्न प्रशासनले भनेको छ. सड़कको अवस्था यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचना हेर्न पनि प्रहरीले भनेको छ. माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङमा थप 5 शव फेला परेका छन्. हिजो खोजीका क्रममा अडिट 3 सुरुङबाट अपस्ट्रिममा मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाउने र अघि बढ़ने क्रममा 5 शव फेला परेको कम्पनीले जनाएको छ. हालसम्म सो आयोजनाको स्थलबाट 15 जनाको शव भेटिसकेको कम्पनीले जनाएको छ. बाढ़ी आउनु अघि आयोजना स्थलमा जम्मा 1,433 जना कार्यरत थिए. तीमध्ये हालसम्म सम्पर्कमा आएका तथा उद्धार गरिएका 878 जना छन्. डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अग्रपन्थीमा खटिएका स्वास्थ्यकर्मीहरूले तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको संक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्. गत मे महिनादेखि शुरू भएको यो महामारीका कारण हालसम्म 3,500 भन्दा बढ़ीको ज्यान गइसकेको छ. यसैबीच स्काई न्यूजको एउटा अनुसन्धानले अन्तर्राष्ट्रिय समुदायले बाचा गरेको वैदेशिक सहायतामध्ये 50% भन्दा कम मात्र वास्तवमा उपलब्ध गराइएको देखाएको छ. इबोलाबाट निको भएकी शार्लोट अस्पतालमा बालबालिकाहरूलाई सहयोग गर्दै आउनु भएको छ.
2: Now I believe Ebola exists. Before, I used to doubt its existence. It's been diagnosed in my body. Ebola is real. It kills people very fast. If you contract the disease, it takes you straight to God.
3: How's that? Listen, my car cover. Itini, namaskar.

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: રેડિયો ગોરખા રેડિયો
3: शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल 10 लाख धरोटी बुझाएर छुट्नु भएको छ। बैंकिङ कसुर सम्बन्धी मुद्दामा पूर्व पक्षका लागि थुनामा रहेका अग्रवाललाई सर्वोच्च अदालतले 10 लाख धरोटीमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीश द्वय बालकृष्ण ढकाल र निर्दोष निरौलाको इजलासले अग्रवाललाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर गर्दै धरोटीमा रिहा गर्न आदेश दिएको हो। उच्च अदालतको आदेश विरूद्ध अग्रवाल सर्वोच्च अदालत जानुभएको थियो। उहाँले बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गर्नुभएको थियो, तर सर्वोच्चको सोही इजलासले उहाँको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट पनि खारेज गरेको छ। व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको करोड़ रूपियाँ ऋण बिचौलिया दीपक भट्टलाई दिएर कर्जा अपचलन गरेको अभियोगमा अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो। चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व संकलन 16% भन्दा बढ्दा खर्च करिब 11% बढ़ेको छ। भदौ मसान्तसम्म सरकारले 1,83,21 करोड़ रूपियाँ खर्च राजस्व उठाएको छ। गत वर्ष भदौ मसान्तसम्म 1,57,53 करोड़ राजस्व उठेको थियो। यस वर्ष राजस्व 25,67 करोड़ रूपियाँले बढ़ेको हो। यस वर्ष राजस्व 15,80,32 करोड़ उठाउने लक्ष्य राखिएको छ। दुई महिनामा लक्ष्यको 11.59% राजस्व उठेको छ। गत वर्ष यही आर्थिक वर्षमा यही अवधिमा वार्षिक लक्ष्यको 10.64% राजस्व उठेको थियो। राजस्व मध्ये करबाट 1,72,43 करोड़ रूपियाँ उठेको छ। कर राजस्व 14.7% बढ़ेको छ। गैर कर राजस्व भने 10,78 करोड़ रूपियाँ उठेको छ। अनुदान र अन्य प्राप्ति सहित सरकारको जम्मा प्राप्ति 1,84,58 करोड़ छ। यस्तै भदौ मसान्तसम्म सरकारले 1,79,84 करोड़ रूपियाँ खर्च गरेको छ। गत वर्ष यही अवधिमा 1,80,17 करोड़ रूपियाँ खर्च भएको थियो। जम्मा खर्च 19,67 करोड़ रूपियाँले बढ़ेको हो। वृद्धि 10.9% छ। चालू खर्च 1,22,04 करोड़ रूपियाँ पुगेको छ। गत वर्ष 1,14,19 करोड़ रूपियाँ खर्च भएको थियो। चालू खर्च 6.9% बढ़ेको छ। पूँजीगत खर्च भने 76,65 करोड़ रूपियाँ पुगेको छ। गत वर्ष चालू खर्च गत वर्ष 63,53 करोड़ रूपियाँ भएको थियो। पूँजीगत खर्च 20.7% बढ़ेको छ। आज असोज संक्रान्ति आफ्ना सवारी साधन कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण औजारको पूजा गर्दै विश्वकर्मा पूजा मनाइँदैछ। हरेक वर्ष असोजे गति यो पर्व मनाइँदै आएको छ। कालीगढले विभिन्न फलामे औजार र कल कारखानाहरूको पूजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन्। विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरी जल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सक्ने लगायतका गुण प्राप्ति हुने धार्मिक विश्वास छ। भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेडले रसुवाबाडी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ सहयोग गरेको छ। भारतीय पूर्व सैनिक गोर्खा ब्रिगेडले रसुवाबाडी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,31,41,791 रूपियाँ सहयोग गरेको छ। भारतीय भूतपूर्व गोर्खा सैनिकहरूको संस्थाले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो। भारतीय पूर्व सैनिक गोर्खा ब्रिगेड अन्तर्गत देशभरिका विभिन्न संस्थाले संकलन गरेको 57,18,249 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको छ। बाँकी 34,23,542 रूपियाँ कार्यक्रमका प्रमुख अतिथि मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ। कार्यक्रममा विभिन्न गोर्खा पल्टन र पल्टनको तर्फबाट वा व्यक्तिगत रूपमा धेरै रकम सहयोग गर्ने पूर्व सैनिकहरूलाई पनि सम्मान गरिएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि पूर्व सैनिक संस्थाले आफ्नो तर्फबाट सहयोग संकलन गरेर राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ।
4: डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अग्रपन्थीमा खटिएका स्वास्थ्यकर्मीहरूले तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको संक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत मे महिनादेखि शुरू भएको महामारीका कारण हालसम्म 3,500 भन्दा बढ़ीको ज्यान गइसकेको छ। इबोलाबाट निको भएकी शार्लोट अस्पतालमा बालबालिकाहरूलाई सहयोग गरिरहनु भएको छ.
2: Now I believe Ebola exists. Before I used to doubt its existence. It's been diagnosed in my body. Ebola is real. It kills people very fast.
4: अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वर्कले बिहिबार नेशनल प्रेस क्लबमा गर्ने सम्बोधन गर्दै विदेशी विद्यार्थीहरूले आफ्नो अभिभावक र सन्तान ल्याउन रोक लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभएको हो। हाल अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। नयाँ व्यवस्थाले विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने यो सुविधा हटाउने तयारी भएको गृहमन्त्री वर्कले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। प्रस्तावित व्यवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घटाउने योजना नरहे पनि उनीहरूले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न लागेको हो। यो व्यवस्था लागू भइसकेको भने छैन। अस्ट्रेलिया सरकारले सन् 2028 शुद्ध वैदेशिक आप्रवासनलाई अहिलेको करिब 3 लाखबाट घटाएर 2,25,000 सीमित गर्ने लक्ष्य राखेको छ। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल 10 लाख थरौटी बुझाएर छुट्नु भएको छ। बैंकिङ कसोर सम्बन्धी मुद्दामा पूर्वपक्षीका लागि थुनामा रहेको अग्रवाललाई सर्वोच्च अदालतले 10 लाख थरौटीमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र निरुपतोज निरोलाको इजलासले अग्रवाललाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर गर्दै थरौटीमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्च अदालतको आदेश विरूद्ध अग्रवाल सर्वोच्च अदालत जानुभएको थियो। उहाँले बन्दी प्रत्यक्षीकरणको रिट समेत तयार गर्नुभएको थियो, तर सर्वोच्चको सोही इजलासले उहाँको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट भने खारेज गरेको छ। व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको करोड़ौं रूपियाँ ऋण बिचौलिया दीपक भट्टलाई दिएर कर्जा अपचलन गरेको अभियोगमा अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा नयाँ ट्र्याक खोलिएसँगै 18 दिनपछि दुईतर्फी सवारी साधन गुड्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भुटेकुसी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा बिहानैदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेका चालक र यात्रुलाई सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी पानी परिरहेको बेला वा सड़कमा पहिरो वा ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोडेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशना पालना गर्न प्रशासनले भनेको छ। सड़कको अवस्था यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचना हेर्न पनि प्रहरीले भनेको छ। झापामा असोज 5 गतेदेखि जापानिज इन्सेफ्लाइटिस जेई विरूद्ध 5 लाख भन्दा बढ़ी नागरिकलाई खोप दिइने भएको छ।
4: जिल्ला स्वास्थ्य कार्यालय झापाले असोज 5 देखि 15 गतेसम्म जिल्लाका 15 वटै स्थानीय तहका 30 वर्षमाथिका नागरिकलाई खोप अभियान सञ्चालन गर्न लागेको हो। कार्यालय प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्यकर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापन लगायतका तयारी पूरा भइसकेको छ। जिल्लाका 131 वडामा 900 खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। अभियानमा करिब 500 स्वास्थ्यकर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3,000 भन्दा बढ़ी स्वयंसेवक परिचालन हुनेछन्। देशभरमै झापामा जेई संक्रमण उच्च रहेकाले खोप अभियान सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ। झापामा हालसम्म 13 जनामा जेई संक्रमण पुष्टि भएकामा 7 जनाको मृत्यु भइसकेको छ।
3: डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अग्रपन्थीमा खटिएका स्वास्थ्यकर्मीहरूले तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको संक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। गत मे महिनादेखि शुरू भएको महामारीका कारण हालसम्म 3,500 बढ़ीको ज्यान गइसकेको छ। यसैबीच स्काई न्यूजको एउटा अनुसन्धानले अन्तर्राष्ट्रिय समुदायले बाचा गरेको वैदेशिक सहायता मध्ये 50% भन्दा पनि कम मात्रामा वास्तवमा सहायता उपलब्ध गराइएको छ। इबोलाबाट निको भएकी शार्लोट अस्पतालमा बालबालिकाहरूलाई सहयोग गरिरहनु भएको छ।
5: Now I believe Ebola exists. Before I used to doubt its existence. It's been diagnosed in my body. Ebola is real. It kills people very fast. If you contract the disease, it takes you straight to God.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले भारत जानुभएको छ। तीन दिने भ्रमणका लागि उहाँ आज बिहान भारत लाग्नु भएको हो। उहाँले आज साँझ 5 बजे आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पर्साको वीरगंज महानगरपालिका 15 वस्तु विहार चोकबाट कटुवा पिस्तोल र गोलीसहित भारतीय कार नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गणको मोबाइल टोलीले रोकिराखेको स्थानमा रहेको भारतीय कार चेक जाँच गर्दा बोरामा लुकाइराखेको दुई थान कटुवा पिस्तोल, दुई थान सिक्सर पिस्तोल तथा पिस्तोलमा प्रयोग हुने 7.62 MF छ थान गोली फेला परेको हो। बरामद हात हतियार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नाव परीक्षक प्रकाश भट्टले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले भारत जानुभएको छ। 3 दिने भ्रमणका लागि उहाँ आज बिहान भारत लाग्नु भएको हो। उहाँले आज साँझ 5 बजे आफ्नो भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी हुने भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने तय गरिएको छ भने भोलि नै भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने भेटघाटमा सहभागी हुने कार्यक्रम पनि छ। पर्सी भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा सहभागी हुने र दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्राज्ञिक छलफलमा सहभागिता जनाएर साँझ 4 बजे नेपाल फिर्ता हुने कार्यक्रम छ। विपद पछिको पुनर्निर्माण लगायत विषय, दुई देशबीचको आर्थिक, राजनैतिक, कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यो भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। नेपाली बजारमा आज सुनको मूल्य 2300 रूपियाँले घटेको छ। नेपाल सुनजारी व्यवसाय महासंघका अनुसार सुन आज 2,99,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800मा कारोबार भएको थियो। आज चाँदीको भाव तोलामा 60 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685मा कारोबार भएको थियो। भदौ 10 गते रसुवाको बोटेकोसी नदीमा आएको बाढ़ीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा 30 सवारी साधनका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 जना बेपत्ता छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता छन्। नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समिति अन्तर्गत 7 ट्रिपर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रोबसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता छन्। यस्तै धादिङ मण्डली यातायात प्रणालीको एउटा बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनु भएको छ।
4: डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अग्रपन्थीमा खटिएका स्वास्थ्य कर्मीहरूले तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको संक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। गत मे महिनादेखि शुरू भएको महामारीका कारण हालसम्म 3,500 भन्दा बढ़ीको ज्यान गइसकेको छ। यसैबीच स्काई न्यूजको एक अनुसन्धानले अन्तर्राष्ट्रिय समुदायले बाचा गरेको वैदेशिक सहायतामध्ये 50% भन्दा कम मात्र वास्तवमा उपलब्ध गराइएको देखिएको छ। एबोलाबाट निको भएकी शार्लोट अस्पतालमा बालबालिकाहरूलाई सहयोग गरिरहनु भएको छ।
5: Now I believe Ebola exists. Before, I used to doubt its existence. It's been diagnosed in my body. Ebola is real. It kills people very fast. If you contract the disease, it takes you straight to God.
4: भोटेकोशी बाढ़ीपछि शव व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न पोखरामा शव गृह निर्माण गरिएको छ।
6: नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पहलमा जिल्ला प्रशासन कार्यालयको कन्टेनरलाई मर्मत तथा आवश्यक संरचना थप गरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले प्रतिष्ठानका फोरेन्सिक विभाग प्रमुख डाक्टर मदन प्रसाद बरालाई चाबी हस्तान्तरण स्थानान्तरण गर्नुभएको हो। भुटेको सिबाडीपछि ठूलो मानवीय क्षति हुँदा मृतकको शव पहिचान संरक्षण तथा आफन्तलाई हस्तान्तरण गर्न कठिनाई देखिएको थियो। बाढीपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका 102 शवलाई एक साता शवगृहमा राखेर पहिचान नभएका 81 शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। शवगृहमा 24 शव राख्न सकिने र लामो समयसम्म व्यवस्थापन गर्न सकिने बताइएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्गको कृष्णभेरमा आज 2:30 बजे दुईतर्फी यातायात सञ्चालन भइरहेका छन्। काठमाडौँ उपत्यकाको लाइफ लाइन मानिने मुख्य राजमार्गमा सबै खालका गाड़ी सञ्चालन भएको धादिङको बेनीघाट रोराङ सातका वडा अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभएको छ।
4: बसिरहेको छु। आषाढ 18 गते बिहान म 5:30 बजे आइपुगेको थिएँ। अब धेरै समस्या होला जस्तो लाग्दैन। त्यही पनि समस्या भयो भने म यहाँ सम्पूर्ण फेरि पनि जानकारी गराउने बाचा गर्दछु। कृपया यहाँहरूलाई सम्पूर्ण अनुरोध छ, तपाईँहरू आउनुहोस्, गाडी चलाउनुहोस्। स्मुथली बाटो राम्रो छ, पिच गरेको भन्दा पनि राम्रो छ है बाटो। यस्तो राम्रो छ बाटो, पिच नै भएको छैन। पिच पछि पिच गरिन्छ, फेरि वालहरू लगाइन्छ, पोर्सन गरिन्छ, त्यो बाँकी नै छ। तर अहिलेलाई चाहिँ गाडी दोहोरो गाडी चल्न सक्ने गरी बनाइएको छ।
3: कृष्णभेरमा 14 भदौमा सड़क भाँसिएको थियो। 100 मिटर सड़क भाँसिएपछि नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याउन 18 दिन लागेको हो। काठमाडौँमा सड़क भत्किएको देखेमा मरमतका लागि एपबाट खबर गर्न सकिने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। एपबाट नागरिकले मरमत सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सक्नेछन्। एप मार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुनेछ। संघीय सड़क अन्तर्गत रहेका 472 किलोमिटर सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। सड़क मर्मत सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी समेत अघि बढ़ाइएको छ। सचिवालयले आगामी 2 हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने जनाएको छ। बेलायतको सानहर्स्ट तालिम केन्द्रमा नयाँ खालको प्रतियोगिता आयोजना भएको छ। क्याम्ब्रियन पट्रोल जस्तै सेनाको ड्रोन युद्ध प्रतियोगिता गरिएको हो। एफपीवी ड्रोनलाई बंकरमा तथा डुलिरहेको लक्ष्यलाई निशाना बनाउने समका अभ्यास प्रतियोगितामा सामेल छन्। ब्रिगेडियर एड क्वार्टराइटका अनुसार प्रतियोगिता र युद्धमा फरक भए पनि यसको उद्देश्य छ।
5: Sport is not war and war is not sport, but they do interact. And I think Drone Wars is a really good example of where this is a skill that is directly applicable to combat. This is a competition to learn to get better at fighting with drones. And ultimately, that's learning to get better at killing.
3: Rifleman Ethan Sanderson le drone yuddha ma samel na bhai sukhai chaina bhanu bhayeko cha.
6: Obviously, if you look over in Ukraine and Russia, it's all UAS warfare. So we need to get on it. We need to be further from where we are now. So being able to get amongst other units, see how they're doing, what we're doing, it's like bouncing off each other. And they do get exposed to things like this for higher officers to see what we can actually do for them.
3: प्रतियोगितामा सेनाका 25 युनिट सहभागी छन्। युक्रेनमा मारिने बेलायती सैनिक मेयर पल विल्क्स भएको खुलेको छ। युद्धमोर्चा भन्दा टाढा भएको गाड़ी दुर्घटनामा 40 वर्षीय विल्क्सको निधन भएको रक्षा मन्त्रालयले जनाएको छ। थप जानकारी सहित बीएफबीएस अंग्रेजी सेवाका विक्टोरिया लरेन्स।
7: The Ministry of Defence says Major Wilkes, commissioned from Sandhurst in 2012, joining the Intelligence Corps where he remained throughout his career. The MOD says he was a gifted leader and an exceptionally bright and professional officer who embodied the best of the UK military. His commanding officer describes him as a man of great intellect with a sharp sense of humour who often spoke of his love for his wife and 2 sons.
3: चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व संकलन 16% भन्दा बढ़ीले बढ़ेको छ। भदौ मसान्तसम्म सरकारले 1,83,21 करोड़ रूपियाँ राजस्व उठाएको छ। गत वर्ष भदौ मसान्तसम्म 1,57,53 करोड़ राजस्व उठेको थियो। यस वर्ष राजस्व 25,67 करोड़ रूपियाँले बढ़ेको हो। यस वर्ष राजस्व 15,80,32 करोड़ रूपियाँ उठाउने लक्ष्य राखिएको छ। पहिलो दुई महिनामा लक्ष्यको 11.59% राजस्व उठेको छ। गत वर्ष यही अवधिमा वार्षिक लक्ष्यको 10.64% राजस्व उठेको थियो। राजस्व मध्ये करबाट 1,72,43 करोड़ उठेको छ। कर राजस्व 14.7% बढ़ेको हो। गैरकर राजस्व पनि 10,78 करोड़ रूपियाँ उठेको छ। अनुदान र अन्य सहित सरकारको जम्मा प्राप्ति 1,84,58 करोड़ रूपियाँ पुगेको छ। यस्तै भदौ मसान्तसम्म सरकारले 1,79,84 करोड़ रूपियाँ खर्च गरेको छ। गत वर्ष यही अवधिमा 1,84,48 80 अर्ब 17 करोड रुपैयाँ खर्च भएको थियो। जम्मा खर्च 19 अर्ब 67 करोड रुपैयाँले बढेको हो। चालू खर्च 1 खर्ब 22 अर्ब 4 करोड रुपैयाँ पुगेको छ। पुँजीगत खर्च 76 अर्ब 65 करोड पुगेको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखरामा खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन. समस्या समाधानका लागि प्रशासनले बिक्रीको अभिलेख राख्न विक्रेतालाई निर्देशन दिएको छ भने जिल्ला बाहिरका उद्योगहरूलाई आपूर्ति बढ़ाउनका लागि समन्वय गरेको छ. पोखराबाट कृष्ण दबाडीको यो रिपोर्ट.
4: बजारमा खाना पकाउने ग्यासको अभाव हुनुको मुख्य कारण उपभोक्ताले घरमा स्टक राखेका कारण लामो समयसम्म अभाव हट्न नसकेको दावी विक्रेताको छ. तर उपभोक्ता भने त्यो मान्न तयार छैनन्. आफूहरूले एक सिलिन्डर ग्यासका लागि धेरै हैरानी बेहोर्नु परेको गुनासो गर्नुहुन्छ पोखरा बैदामकी हरिमाया अधिकारी.
5: हाम्रो बुहारी दिनैभरि डुलेर अस्ति डुलेर ग्यास भात पकाउन नपाएर दिनैभरि डुलेर बल्ल तल्ल कता हाप्रे ग्यास लिएर आयो. पुरै ग्यास थाहा छैन. फुल ग्यास भएन. अहिले उहाँले भुलाएको भने अहिले भुलाएको छैन. कति त्यहाँ दिनभरि कहाँ कहाँ गएर कता कता गएर बल्ल एउटा ग्यास लिएर आयो. एउटा हाम्रो जान्छ उहाँले स्टक ग्यास राख्यो भने चाहिँ हामीसँग स्टक ग्यास छैन. स्टक उहाँले भने छन् त तिन चार ग्यासको भाँडा छन् तर ग्यास हामीले एउटा भन्दा पाएन.
4: देशको पर्यटकीय राजधानी समेत रहेको पोखरामा असार मसान्तदेखि सुरु भएको ग्यास अभाव अझै सहज बन्न सकेको छैन. प्रशासनले ग्यासको कालोबजारी रोक्न कृत्रिम अभाव हुन नदिन प्रयास गरिरहेको बताएको छ. बेला बेलामा बजार अनुगमन समेत हुन्छ तर समस्या समाधान हुन सकेको छैन. ग्यास विक्रेताका अनुसार ग्यास आइरहे पनि उपभोक्ताले धैर्य गर्न नसकेको कारणले समस्या निम्तिएको विक्रेता नारायण पौडेल बताउनुहुन्छ. जनताले स्टक नराख्ने हो भने समस्या दुई हप्ताभित्रमा हट्ने उहाँको भनाइ छ.
6: ग्यास आइरहेको छ. हामीले एउटा व्यक्तिले धैर्य गरिदिने भने ग्यास ग्यास पुग्छ. उपभोक्तालाई प्रत्येकलाई अहिले नपाउने भनेको एउटा सिलिन्डर पनि मजदुर त्यसपछि गएर कर्मचारी लाइनमा भर्न नसक्ने दौडन नसक्ने यस्तो मान्छेहरूले ग्यास पाएको छैन. त्यसपछि अलिकति रिमोट टाढाको एरियाको किनभने त्यो सिटीभन्दा बाहिरको उहाँले ग्यास पाल्न अभाव छ. जस्तो अब सिडी साहबले मलाई भन्नुभयो कुरुन चरमा ग्यास पाएन भने मलाई हिजो पनि फोन गर्नुभएको थियो. कुरुन चरमा ग्यास पाएन पाएको छैन. हामीले पनि बुझाएको ग्यासको अभावको कारण प्रभुले जनताले स्टक राखिदिनु भएन भने अभाव हुँदैन. स्टक नराखिदिए समस्या 15 दिनभित्र.
4: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद परालले ग्यासको अभाव हटाउनका लागि पोखरा भन्दा बाहिर रहेका कम्पनीहरूलाई समेत आपूर्ति बढाउनका लागि बारम्बार निर्देशन गरिएको बताउनुहुन्छ.
7: डिलरहरूमा उहाँले ग्यास चाहिँ नि आगो ग्यास चाहिँ बाँडेकै देखियो. अब स्टक पनि देखिएन र उहाँलाई रेकर्ड राखेर अभिलेख राखेर उपलब्ध गराउनुहोस् भनेको छ. र हामी चाहिँ नि अब यो जिल्लामा चाहिँ नि ग्यास आपूर्ति बढाउनको निम्ति कास्की जिल्लाभन्दा बाहिर भएका उद्योगहरूलाई हामी समन्वय पनि गरिरहेका छौँ. अब अझै थप समन्वय गरेर कास्की जिल्लामा ग्यासको आपूर्ति बढाउन कोसिस गर्छौँ. अब जनतालाई सहज बनाउने कुरामा हामी एकदमै कोसिस गरिरहेका छौँ.
3: यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसी बोका र च्याङ्ग्रा नबेच्ने भएको छ. सरकारी स्वामित्वको खाद्य कम्पनीले हरेक वर्ष दशैं लगायत चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खसी बोका र च्याङ्ग्रा बिक्री गर्दै आएकामा यस वर्ष बजेट अभावका कारण खसी बोका खरिद र बिक्री नगर्ने निर्णय गरेको जनाएको छ. कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसी बोका खरिदका लागि बजेट नै विनियोजन भएको छैन. अघिल्ला वर्षहरूको दशैंका लागि खाद्यले सुपथ मूल्यमा आफै खसी बोका बिक्री गर्दै आएको थियो. खाद्य कम्पनीले बजार मूल्यलाई नियन्त्रण र सन्तुलनमा राख्न हरेक वर्ष दशैंको समयमा उपत्यकामा सहुलियत दरमा खसी बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ. यसपालि चाडपर्व लक्षित सुपथ मूल्य पसल भने सञ्चालनमा आइसकेको छ. कम्पनीले भदौ 28 गतिदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको बताएको छ. 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ. बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बुढा नीलकण्ठको अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ इस्कनका 8 पदाधिकारी निलम्बनमा परेका छन्. परमेश्वर अच्युत दास भनी चिनिने अध्यक्ष प्रदीप भण्डारी बाहेकका केन्द्रीय पदाधिकारी एवं क्षेत्रीय सचिव पत्री दास सहितलाई निलम्बन गरिएको इस्कनले जनाएको छ. केही महिना अघि आश्रित बालबालिकामाथि हिंसा तथा यौन दुर्व्यवहारको घटना भएको थियो. खबर सार्वजनिक भए लगत्तै भक्ति देवान्त गुरूकुलका प्रधान आचार्य सुन्दर गोपाल दास भनेर चिनिने सूरज कृष्ण श्रेष्ठ पक्राउ परेका थिए. स्कनको अन्तर्राष्ट्रिय समितिले आज जारी गरेको निर्देशन बमोजिम अन्य पदाधिकारी पनि निलम्बनमा परेका हुन्. बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा क्षेत्रीय सचिव इगोर ओबोलोनकोभ पत्रीदास नेपाल कार्यकारी समितिका सचिव रूपेश्वर गौरी गौरदास रूपेश जोशी उपाध्यक्ष सुचारु गोपी देवी दासी स्वेन्जा श्रेष्ठ लगायत निलम्बनमा परेका हुन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: चिलिमे जलविद्युत केन्द्रमा फँसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेकोसी बाढ़ीमा परेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मेनराज मोक्तान, चौकीदार श्यामबहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटरभित्र कन्ट्रोल रूम क्षेत्रमा हिजो उनीहरू मृत फेला परेका थिए। महर्जनका अनुसार शव नेपाली सेनाका हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। भोटेकोसी नदीको सतहबाट 20 मिटर उचाइमा रहेको सुरुङभन्दा करिब 85 मिटर माथिसम्म पुगेको बाढ़ीले सुरुङ पुरिएको तथा 11 वाट क्षमताका दुईवटा टर्बाइन सहितका संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महर्जनले बताउनुभयो। तुलसीपुर उपमहानगरपालिकाले भोटेकोसी बाढ़ीमा परि मृत्यु तथा बेपत्ता भएका नगरवासीका परिवारलाई आर्थिक सहायता गर्ने भएको छ। उपमहानगरपालिकाले बाढ़ीमा परि मृत्यु तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई 1-1 लाख रूपियाँको दरले राहत स्वरूप नगद उपलब्ध गराउने निर्णय गरेको हो। उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाढ़ीमा परि मृत्यु वरण गरेका तथा बेपत्ताका सन्तानलाई 12 कक्षासम्म निशुल्क पढ़ाउने निर्णय पनि गरेको मेयर टीकाराम खड्काले जानकारी दिनुभएको छ। पोखरामा खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन। समस्या समाधानका लागि प्रशासनले बिक्रीको अभिलेख राख्न विक्रेतालाई निर्देशन दिएको छ भने जिल्ला बाहिरका उद्योगहरूलाई आपूर्ति बढ़ाउनका लागि समन्वय गरेको छ। पोखराबाट कृष्ण दवाड़ीको रिपोर्ट।
4: बजारमा खाना पकाउने ग्यासको अभाव हुनुको मुख्य कारण उपभोक्ताले घरमा स्टक राखेका कारण लामो समयसम्म अभाव हट्न नसकेको दावी विक्रेताको छ। तर उपभोक्ता भने त्यो मान्न तयार छैनन्। आफूहरूले एक सिलिन्डर ग्यासका लागि धेरै हैरानी बेहोर्नु परेको गुनासो गर्नुहुन्छ पोखरा बैदामकी हरिमाया अधिकारी।
5: हाम्रो बुहारी दिनैभरि डुलेर अस्ति डुलेर ग्यास भात पकाउन नपाएर दिनैभरि डुलेर बल्ल तल्ल कोता हाफै ग्यास लिएर आयो। पुरै ग्यास पाएको छैन, फुल ग्यास पाएन। अहिले उहाँले भुलाएको भने उहाँले भुलाएको छैन, पाएन। कति त्यहाँ दिनभरि कहाँ कहाँ गएर कता कता गएर बल्ल एउटा ग्यास लिएर आयो कि एउटा हामीले जान्छ। उहाँले स्टक ग्यास राख्यो भने त हामीसँग स्टक ग्यास छैन। स्टक उहाँले भने हामी छन् त 3-4 ग्यासको भाँडा छन्, तर ग्यास हामीले एउटा भन्दा पाएन।
4: देशको पर्यटकीय राजधानी समेत रहेको पोखरामा असार मसान्तदेखि सुरु भएको ग्यास अभाव अझै सहज बन्न सकेको छैन। प्रशासनले ग्यासको कालोबजारी रोक्न कृत्रिम अभाव हुन नदिन प्रयास गरिरहेको बताएको छ। बेला बेलामा बजार अनुगमन समेत हुन्छ, तर समस्या समाधान हुन सकेको छैन। ग्यास विक्रेताका अनुसार ग्यास आइरहे पनि उपभोक्ताले धैर्य गर्न नसकेको कारणले समस्या निम्तिएको विक्रेता नारायण पौडेल बताउनुहुन्छ। जनताले स्टक नराख्ने हो भने समस्या 2 हप्ताभित्रमा हट्ने उहाँको भनाइ छ।
6: ग्यास आइरहेको छ, हामीले एउटा व्यक्तिले धैर्य गरिदिने हो भने ग्यास ग्यास पुग्छ। उपभोक्तालाई प्रत्येकलाई अहिले नपाउने भनेको एउटा सिलिन्डर पनि मजदुर त्यसपछि गएर कर्मचारी लाइनमा भर्न नसक्ने दौडन नसक्ने यस्तो मान्छेहरूले ग्यास पाएको छैन। त्यसपछि अलिकति रिमोट टाढाको एरियाको किनभने त्यो सिटीभन्दा बाहिरकोले ग्यास पाल्न अभाव छ। जस्तो अब सिडो साहबले मलाई भन्नुभयो पुरुन्चरमा ग्यास पाएन भने मलाई हिजो पनि फोन गर्नुभएको थियो पुरुन्चरमा ग्यास पाएन पाएन। हामीले पनि बुझाएँ ग्यासको अभावको कारण पब्लिक जनताले स्टक राखिदिनु भएन भने अभाव हुँदैन। स्टक नराखिदिए समस्या 15 दिनभित्र।
4: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद परालले ग्यासको अभाव हटाउनका लागि पोखराभन्दा बाहिर रहेका कम्पनीहरूलाई समेत आपूर्ति बढाउनका लागि बारम्बार निर्देशन गरिएको बताउनुहुन्छ।
7: डिलरहरूमा उहाँले ग्यास चाहिँ नि आगो ग्यास चाहिँ नि बाँडेकै देखियो, अब स्टक पनि देखिएन र उहाँलाई रेकर्ड राखेर अभिलेख राखेर उपलब्ध गराउनुहोस् भनेको छ। र हामी चाहिँ नि अब यो जिल्लामा चाहिँ नि ग्यास आपूर्ति बढाउनको निम्ति कास्की जिल्लाभन्दा बाहिर भएका उद्योगहरूलाई हामी समन्वय पनि गरिरहेका छौँ। अब अझै थप समन्वय गरेर कास्की जिल्लामा ग्यासको आपूर्ति बढाउन कोसिस गर्छौँ। अब जनतालाई सहज बनाउने कुरामा हामी एकदमै कोसिस गरिरहेका छौँ।
3: चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व संकलन 16% भन्दा बढीले बढेको छ।
2: भदौ वसान्तसम्म सरकारले 1,83,21 करोड रुपियाँ राजस्व उठाएको छ। गत वर्ष भदौ वसान्तसम्म 1,57,53 करोड राजस्व उठेको थियो। यस वर्ष राजस्व 25,67 करोड रुपियाँले बढेको हो। यस वर्ष राजस्व 15,80,32 करोड रुपियाँ उठाउने लक्ष्य राखिएको छ। पहिलो दुई महिनामा लक्ष्यको 11.59% राजस्व उठेको छ। गत वर्ष अवधिमा वार्षिक लक्ष्यको 10.64% राजस्व उठेको थियो। राजस्व मध्ये करबाट 1,72,43 करोड उठेको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सत्तारूढ दल रासोपा सांसद यज्ञमणि न्युफानेले बाढीपछि विभिन्न देश र संघ संस्थाले दिएको सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्युफाने
4: रसुवा विपदको सन्दर्भमा विदेशी दात्री निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन्। म भर्खरै त्यहाँबाट आउँदैछु, म यो फोटो पनि सरकारको ध्यान आकर्षण गराउँछु। यी सामग्रीहरू त्रिभुवन विमानस्थलको कार्गोमा राखिएका सामग्रीहरू अलपत्र अवस्थामा छन्। मैले सोधे यो अवस्था के हो, त्यहाँका कर्मचारीले जवाब दिए कोरोनाका बेलाको 20 कन्टेनर सामान खेर गयो विदेशीहरूले दिएको। हाल पनि यसरी नै विदेशीहरूले दिएका सामानहरू लत्ता कपडा लगायतका अर्थात् आधा नेपाललाई एक वर्ष पुग्ने सामानहरू थन्किएको छ र अहिलेको आवश्यकता छ छैन सम्बन्धित क्षेत्रमा बुझियोस् र सम्बन्धित क्षेत्रमा सामग्रीहरू तत्काल पुर्याइयोस्, यो विषयमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।
3: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद सीता थपलियाले धादिङ सदरमुकाम जोड्ने फुर्के खोलामा बेली ब्रिज हाल्न ढिलाइ भएको विषयमा सरकारलाई प्रश्न गर्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थपलिया
5: भोटेकोशी बाढीका कारण त्रिशुली नदीमा रहेको फुर्के खोलाको पुल बगेको आज 23 दिन भइसकेको छ। मैले यसअघि पनि बारम्बार यही सम्मानित सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै जनताको आवत जावत दैनिकी सहज बनाउन यथाशीघ्र अस्थायी बेली ब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिएँ, तर सरकार कानमा तेल हालेर आँखामा पट्टी बाँधेर बसिरहेको छ। सरकारको यस्तो ढिलासुसी देख्दा लाग्छ कि नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो। धादिङका नागरिकहरूले आफैलाई प्रश्न गर्न थालिसकेका छन्। त्यसैले म यस सम्मानित सदन मार्फत सरकारलाई फेरि पनि स्पष्ट रूपमा भन्न चाहन्छु, हिन्तु परन्तु होइन, धादिङको नागरिकलाई फुर्के खोलामा पुल चाहिन्छ।
3: बाढी प्रभावित धादिङ रसुवा र नुवाकोटका व्यवसायी तथा आम नागरिकले ब्याङ्कबाट लिएको ऋणको ब्याज तथा विद्युत महसुल पुनस्थापना नहुन्जेलसम्म सरकारले मिनाहा गर्नुपर्ने उहाँको भनाइ छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ।
6: महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा 30 सवारी साधनका चालक सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस 1 मिनी ट्रक 2 जीप 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 जना बेपत्ता छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक 16 कन्टेनर 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता छन्। नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समिति अन्तर्गत 7 ट्रिपर 22 कन्टेनर 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रो बसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता छन्। यस्तै धादिङ मण्डली यातायात प्रालीको एउटा बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासचिव गौतमले बताउनु भएको छ।
3: चिलिमे जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेको सिपबाडीमा परेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मेनराज मोक्तान, चौकीदार श्यामबहादुर थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको हो। विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटरभित्र कन्ट्रोल रूम क्षेत्रमा हिजो उनीहरू मृत फेला परेका थिए। महर्जनका अनुसार शव नेपाली सेनाको हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंमा खसीबोका र च्याङ्रा नबेच्ने भएको छ। हरेक वर्ष दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खसीबोका र च्याङ्रा बिक्री गर्दै आएको कम्पनीले यो वर्ष बजेट अभावका कारण खसीबोका खरिद बिक्री नगर्ने जनाएको हो। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यो वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन। कम्पनीले बजार मूल्यलाई नियन्त्रण र सन्तुलनमा राख्न दशैंका बेला उपत्यकामा सहुलियत दरमा खसी बोका च्याङ्रा बिक्री गर्दै आएको थियो। यो पल्ट चाडपर्व लक्षित सुपथ मूल्य पसल भने सञ्चालनमा आइसकेका छन्। कम्पनीले भदौ 28 गतेदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीका लागि थप 30 दिनको समय दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राष्ट्रिय किताबखानाले रसुवाको भोटेखुसी बाढीका कारण विपद संकटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार राहतका लागि काजमा खटिएका कर्मचारीलाई लक्षित गर्दै म्याद थपेको हो। राष्ट्रिय किताबखानाका अनुसार भोटेखुसी बाढीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका ठाउँमा कार्यरत सम्पत्ति विवरण पेश गर्नुपर्ने कानूनी दायित्व भएका तर तोकिएको समयमा विवरण बुझाउन नसकेका कर्मचारीले यो सुविधा पाउनेछन्। यस्तै यो क्षेत्रमा राहत उद्धार र व्यवस्थापनका लागि काजमा खटाइएका निजामती कर्मचारी नेपाल प्रहरी र शिक्षकलाई समेत थपिएको म्याद लागू हुनेछ। राष्ट्रिय किताब खानाले भदौ 30 गतेदेखि लागू हुने गरी 30 दिन आउँदो असोज 28 गतेसम्म सम्पत्ति विवरण पेश गर्ने म्याद थपिएको जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले एकताबद्ध भएर 15 महाधिवेशनमा जानुपर्ने बताउनुभयो। उहाँले देउबासहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नुभएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले राखेका मध्ये अधिकांश माग पार्टीले पूरा गरिसकेको थापाको भनाइ छ। थापाले विधान र संविधान तथा निर्णयले बाँधिएको भन्दै अधिवेशन सार्न नसकिने बताउनुभयो। वडा अधिवेशन असोज 3 र 4 गतेका लागि तय भएको छ भने विभिन्न तहगत अधिवेशन सकेर असोज 16 देखि 19 गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ। आजको बैठकमा देउबा निकट नेताहरू पनि सहभागी भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 36 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आज प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा राईले सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित भ्रष्टाचारका उजुरी आएको जानकारी दिनुभएको छ।
4: अब 82-83 आयोगमा विभिन्न माध्यमबाट दर्ता भएका 33,519 उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका 7,323 उजुरी गरी जम्मा 40,842 उजुरी कायम भएका छन्। यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,025 रहेका छन् भने सङ्घसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात् 5,305 12.99 उजुरी दर्ता भएका छन्।
3: पूर्वी नवलपरासीको हुप्सेकोट 6 घाँगी भीरमा निस्किरहेको धुवा विषाक्त कार्बन मोनो अक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन अनुसार चट्टानभित्रको पाइराइट खनिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यो ग्यासको असरले मानिस र पशु पंक्षीमा टाउको दुख्ने रिङ्गटा लाग्ने श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकाले धुवा निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले चेतावनी दिएका छन्। धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन र प्रयोग गर्न नमिल्ने विज्ञहरूको भनाइ छ। स्थानीय प्रशासनले रेल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन आग्रह गरेको छ। युक्रेनमा मारिने बेलायती सैनिक मेयर पल वेल्क्स भएको खुलेको छ। युद्धमोर्चा भन्दा टाढा भएको गाडी दुर्घटनामा 40 वर्षीय वेल्क्सको निधन भएको रक्षा मन्त्रालयले जनाएको छ। थप जानकारी सहित बीएफबीएस अंग्रेजी सेवाका Victoria Lawrence.
5: The Ministry of Defence says Major Wilkes, commissioned from Sandhurst in 2012, joining the Intelligence Corps where he remained throughout his career. The MOD says he was a gifted leader and an exceptionally bright and professional officer who embodied the best of the UK military. His commanding officer describes him as a man of great intellect with a sharp sense of humour who often spoke of his love for his wife and two sons.
3: बेलायतको स्यान्डहर्स्ट तालिम केन्द्रमा नयाँ खालको प्रतियोगिता आयोजना भएको छ। क्याम्ब्रियन पट्रोल जस्तै सेनाको ड्रोन युद्ध प्रतियोगिता गरिएको हो। एफपीभी ड्रोनलाई बंकरमा तथा डुलिरहेको लक्ष्यलाई निशाना बनाउने समका अभ्यास प्रतियोगितामा सामेल छन्। ब्रिगेडियर एड कार्टराइटका अनुसार प्रतियोगिता र युद्धमा फरक भए पनि यसको उद्देश्य छ। राफेलम्यान इथन स्यान्डसनले ड्रोन युद्धमा सामेल नभई सुख छैन भन्नुभएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: बकिङहम राजदरबार र दिवंगत राजकुमारी डायनाका भाइबीच शब्दको जुहारी चलेको देखिएको छ. राजकुमारी डायनाको जीवन र मरणबारे उहाँका भाइ अर्ल स्पेन्सरले लेखेको किताबमा लगाइएका आरोपलाई लिएर जुहारी चलेको हो. राजा चार्ल्सले सन् 1997 निधन भएकी तत्कालीन राजकुमारी डायनालाई छिट्टै बिर्सने बताएको भन्दै स्पेन्सरले किताबमा आरोप लगाउनु भएको छ. बीबीसीका शाही मामिला संवाददाता नूर नाजीका अनुसार किताबमा लेखिएका विषय तहल्का मचाउने खालका छन्.
4: One royal aide described it as demonstrably untrue claims about a deeply compassionate man. And I think the fact that the palace has responded at all gives a sense of the strength of feeling on this one. This wasn't a time, a moment for them to do their usual never complain, never explain.
3: तर राजदरबारले भने स्पष्ट शब्दमै स्पेन्सरको आलोचना गर्दै भावनामा बहकिएर किताबमा आरोप लगाइएको उल्लेख गरेको छ. राजाका पूर्व संचार सचिव जुलियन पेनले असामान्य परिस्थिति सिर्जना भएको बताउनु भएको छ.
5: He was very clear that there was never to be any pushback on the narratives that were usually highly critical of him, but he was absolutely emphatic that we were to respect her memory and not undermine it in any way. So it seems to me very odd that in the moment itself, with the grief of his family and his own shock, that he would choose that moment to use those words. It's just not language that I recognize.
3: शाही मामिलाका पूर्व पत्रकार जेनी बोनका अनुसार राजदरबारले राजामाथि लगाइएका आरोपको खण्डन गर्न खोजेको देखिन्छ.
6: If they just let that lie, then that's what the vast majority of the public would believe. I think they did have to counter, because recollections clearly here do vary, and recollections here are varying with bells on.
3: अफगानिस्तानमा बेलायती विशेष फौजले निहत्था अफगान नागरिकहरूको हत्या गरेको आरोपबारे भइरहेको छानबिनमा करोडौं रकम खर्च भइरहेको छ. तर अहिलेसम्मको छानबिनबाट कुनै निष्कर्ष पनि आएको छैन. थप एडम गिलक्रिस्टबाट.
7: सिनियर मिलिट्री अफिसर्स हैव ऑलरेडी टोल्ड द इन्क्वायरी अबाउट अलेज्ड वॉर क्राइम्स क्यारिड आउट बाइ मेम्बर्स अफ द स्पेशल एयर सर्भिस इन अफगानिस्तान बिट्विन 2010 एन्ड 2013. दिस इन्क्लुड्स क्लेम्स दैट डिटेनीज एन्ड सिभिलियन्स इन्क्लुडिङ चिल्ड्रन वर मर्डर्ड. The inquiry began in 2023 and was meant to report back in no more than 18 months. The Ministry of Defence has confirmed that 3.5 years later, it's cost the UK taxpayer £58 million and is yet to publish any findings. But the inquiry says its work has been greater and more complex than originally envisaged, and delays by the MOD in disclosing information have had an impact. The SAS Regimental Association, which represents more than 5,000 serving and SAS veterans, says the prolonged nature of the process is itself causing significant and widening harm. The £58 million cost includes the fact that 74 MOD staff are currently spending over 50% of their time working on the inquiry. And such investigations are rarely quick or cheap. The Bloody Sunday inquiry into killings in Northern Ireland took 12 years and cost £190 million.
3: अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा आफ्ना परिवारका सदस्यलाई ल्याउन रोक लगाउने भएको छ. अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले नेशनल प्रेस क्लबमा सम्बोधन गर्दै विदेशी विद्यार्थीले आफ्ना श्रीमान श्रीमती तथा सन्तानलाई ल्याउन रोक लगाउने व्यवस्था गर्न लागि जानकारी दिनुभएको रोइटर्सले जनाएको छ. हाल अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ. विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तह अनुसार निश्चित समयसम्म काम गर्न पाउँछन्. अस्ट्रेलियाली सरकारले अस्थायी आप्रवासीलाई एउटा भिजाबाट अर्को भिजामा परिवर्तन गरेर लामो समयसम्म देशमा बसिरहने प्रक्रियामा समेत कडाई गर्ने तयारी गरेको छ. सार्वजनिक प्रसारक एबीसीका अनुसार सरकारले सन् 2028 शुद्ध वैदेशिक आप्रवासनलाई अहिलेको करिब 3 लाखबाट घटाएर 2,25,000 सीमित गर्ने लक्ष्य राखेको छ. परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन आवेदन मागेको छ. 2082 असार 1 देखि 83 जेठ 31 स्नातक स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र यो अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थीले आजदेखि कार्तिक 12 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्. योपल्ट त्रिवेणीले विद्यार्थीलाई सुगम हुने गरी बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीले अनलाइन फारम भर्दा नै आफू सहभागी हुने केन्द्र छनौट गर्नुपर्नेछ। नापी कार्यालय दिल्ली बजारका अधिकृत दिल्ली बहादुर ओली सेवाग्राहीसँग 9 लाख रुपियाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीमा सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताउनु भएको छ. आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले एकताबद्ध भएर 15 महाधिवेशनमा जानुपर्ने बताउनुभयो. थापाले देउबासहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नुभएको छ.
4: मेरो आदरणीय नेता पूर्व पार्टी सभापति शेरबहादुर देउवालमा आग्रह गर्न चाहन्छु. कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ. हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विधेय भएर जाने हो. त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पुरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबभन्दा पहिला त पार्टीका पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु. त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कङ्ग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठुलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको विश्वासले गरेको हामीले मानेको हो नि.
3: थापाले विधान र संविधान तथा निर्णयले बाँधिएको भन्दै अधिवेशन सार्न नसकिने बताउनुभयो. वडा अधिवेशन असोज 3 र 4 गतेका लागि तय भएको छ भने विभिन्न तहगत अधिवेशन सकेर असोज 16 19 गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ. नापी कार्यालय डिल्ली बजार 3 नम्बर टोली माछा पोखरी काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर ओली 9 लाख रुपियाँ घुस रकम सहित समातिएका छन्. घुस लिइसकेको अवस्थामा ओलीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्रेर हिरासतमा लिएको छ. घुस मागेर अनावश्यक दुःख हैरानी दिएको उजुरीपछि अख्तियारले टोली परिचालन गरी ओलीमाथि निगरानी राखेको थियो. टोली प्रमुख नापी अधिकृत ओली टोखा नगरपालिका 5 को सुन्धारा चोकको एक रेस्टुरेन्टबाट 9 लाख घुस रकम सहित समातिएका हुन्. अख्तियारका अनुसार उनलाई विशेष अदालतमा आज उपस्थित गराइएको छ. अदालतको थुना अनुमति लिएर अनुसन्धानका लागि उनलाई अख्तियारको हिरासतमा राखिएको छ. काठमाडौँमा सड़क भत्किएको देखेमा मर्मतका लागि एपबाट खबर गर्न सकिने भएको छ. पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जनाएको छ. पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो. एपबाट नागरिकले मर्मत सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सक्नेछन्. एप मार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ. गुनासो सम्बोधन भएपछि यसको जानकारी समेत एप मार्फत प्राप्त हुनेछ. संघीय सड़क अन्तर्गत रहेका 472 किलोमिटर सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ. सड़क मर्मत सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी समेत अगाडि बढाइएको सचिवालयले जनाएको छ. बेलायतको स्यान्डहर्स्ट तालिम केन्द्रमा नयाँ खालको प्रतियोगिता आयोजना भएको छ. क्याम्ब्रियन पट्रोल जस्तै सेनाको ड्रोन युद्ध प्रतियोगिता गरिएको हो. एफपीभी ड्रोनलाई बंकरमा तथा डुलिरहेको लक्ष्यलाई निशाना बनाउनेसम्मका अभ्यास प्रतियोगितामा सामेल छन्. ब्रिगेडियर एड कार्टराइटका अनुसार प्रतियोगिता र युद्धमा फरक भए पनि यसको उद्देश्य छ.
5: Sport is not war and war is not sport, but they do interact. And I think drone wars is a really good example of where this is a skill that is directly applicable to combat. This is a competition to learn to get better at fighting with drones. Ultimately, that's learning to get better at killing.
3: Rifleman Ethan Sanderson-le drone yuddhama samil nabhai sukha chaina bhannu bhaeko cha.
6: Obviously, if you look over in Ukraine and Russia, it's all UAS warfare. So we need to get on it. We need to be further from where we are now. So being able to get amongst other units, see how they're doing, what we're doing, it's like bouncing off each other. And they do get exposed to things like this for higher officers to see what we can actually do from.
3: Pratigitama Senaka 25 unit sahabhagi bhayeka chan. मनासलु हिमालयारोहणका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ. हिमाल चढ्ने क्रममा सिङ्गापुरका 50 वर्षीय लाउ वी सेङको मृत्यु भएको हो. उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका एक सामा गाउँको मनासलु हिमालको क्याम्प 2 बेस क्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ. उहाँ यही भदौ 22 मनासलु आरोहणका लागि सामा गाउँ पुग्नु भएको थियो. अहिलेसम्मका खबर यति नै. नमस्कार.
1: यो BFBS कुल खबर रेडियो हो.

0: सही समुदायमा
1: मिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्ष 2082-83 परेका भ्रष्टाचार र अनियमितताका उजुरीमध्ये आधा भन्दा बढ़ी स्थानीय तह र प्रदेश सरकारसँग जोड़िएका छन्। आयोगले राष्ट्रपति समक्ष आज बुझाएको 36 वार्षिक प्रतिवेदन अनुसार पछिल्ला वर्ष संघीय मन्त्रालय भन्दा तल्लो तहका सरकार र स्थानीय निकायमा उजुरीको चाप अत्यधिक देखिएको हो। प्रतिवेदनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई
4: आयोगमा विभिन्न माध्यमबाट दर्ता भएका 33,519 उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 7,323 उजुरी गरी जम्मा 40,842 उजुरी कायम भएका छन्। यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,025 रहेका छन् भने सँगसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात् 5,305 12.99 उजुरी दर्ता भएका छन्।
3: 469 पृष्ठ लामो प्रतिवेदन 6 परिच्छेदमा समेटिएको छ। नेपाली कांग्रेसले पार्टी एकताका लागि अधिकतम लचकता अपनाउने भएको छ। विशेष महाधिवेशन र 14 महाधिवेशनबाट आएका अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको आजको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले पार्टीको बृहत्तर एकताका लागि अन्तिमसम्म लचकता अपनाइने बताउनु भएको हो। थापाले देउबा सहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नु भएको छ।
5: मेरो आदरणीय नेता पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ। हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विदेही भएर जाने हो। त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पुरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबैभन्दा पहिला त पार्टीको पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कङ्ग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठुलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको विश्वासले गरेको हामीले मानेको हुन्छ।
3: कांग्रेसले महाधिवेशन निष्पक्ष बनाउन आवश्यक पर्ने विभिन्न समितिमा सबै पक्षलाई समावेश गर्ने तयारी पनि गरेको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले बाढ़ीपछि विभिन्न देश र संघ संस्थाले दिएको राहत सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपाने
6: रस्वा विपदको सन्दर्भमा विदेशी दात्री निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन्। म भर्खरै त्यहाँबाट आउँदैछु, म यो फोटो पनि सरकारको ध्यान आकर्षण गराउँछु। यी सामग्रीहरू त्रिभुवन विमानस्थलको कार्गोमा राखिएका सामग्रीहरू हुन्, अलपत्र अवस्थामा छन्। मैले सोधे यो अवस्था के हो, त्यहाँका कर्मचारीले जवाब दिए कोरोनाका बेलाको 20 कन्टेनर सामान खेर गयो विदेशीहरूले दिएको, हाल पनि यसरी नै विदेशीहरूले दिएका सामानहरू लत्ता कपडा लगायतका अर्थात् आधा नेपाललाई एक वर्ष पुग्ने सामानहरू थन्किएको छ र अहिलेको आवश्यकता छ छैन सम्बन्धित क्षेत्रमा बुझियोस् र सम्बन्धित क्षेत्रमा सामग्रीहरू तत्काल पुर्याइयोस्, यो विषयमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
3: त्यसैबीच चिलिमे जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेकुसी बाढ़ीमा परेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मेनराज मुक्तान, चौकीदार श्यामबहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको हो। सरकारले प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीका लागि थप 30 दिनको समय दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राष्ट्रिय किताबखानाले भोटेकोसी बाढीका कारण विपद संकटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार राहतका लागि काजमा खटिएका कर्मचारी प्रहरी र शिक्षकलाई लक्षित गर्दै म्याद थप गरेको हो। किताबखानाले आउँदो असोज 28 गतेसम्म विवरण पेश गर्ने म्याद थपिएको जनाएको छ। प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा प्रभावित क्षेत्रमा भएको अवरोध र समस्या तत्काल हल गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलाल,
2: मेलम्ची खानेपानी आयोजनाको प्रभावित एउटा पीड़ित भेन्डर संघर्ष समिति भन्नेले आज एउटा आन्दोलनको घोषणा गरेको छ र आजबाट मेलम्ची खानेपानी आयोजनाको कुनै पनि गाडी कर्मचारी कसैलाई पनि आयोजना स्थलमा प्रवेश गर्न नदिने भनेर उसले घोषणा गरेको छ। यसले मेलम्ची खानेपानी आयोजना लाई निरन्तरता दिनको लागि समस्या हुन्छ। मेलम्ची बाढीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीडितहरू बाढी प्रभावित संघर्ष समिति र लोकल भेन्डर्सहरू भेन्डर्स पीडित संघर्ष समिति दुईटा संघर्ष समितिले यसअघि पनि खानेपानी आयोजनामा गएर मुहानमा गएर पानी पथान्तर बन्द गरेर सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। त्यो अन्तर्गत बाढी पीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुननिर्माण त्यहाँको सडक र नदीले क्षति पुर्याएको ठाउँहरूको संरक्षणलाई प्रमुख मुद्दा बनाएको छ भने लोकल भेन्डर्सले आफूले प्राप्त गर्नुपर्ने सरकारबाट प्राप्त गर्नुपर्ने रकमलाई मुद्दा बनाएको छ र यो दुःखद क्षण नआओस्।
3: सांसद दुलालले समस्या समाधानका लागि मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्र संरक्षणका लागि विशेष कार्यक्रम अगाडि बढाउनु पर्ने माग राख्नु भएको छ। सार्वजनिक स्थानमा जाँदा जथाभावी फोरफाले 15,000 रुपियाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गराएको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा जरिवानाको व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकको दफा 13 सार्वजनिक स्थानमा जाँदा डस्टबिनमा मात्रै फोहोर राख्नुपर्ने विषयलाई नागरिकको दायित्वका रूपमा व्याख्या गरिएको छ। विधेयकको दफा 12(2)ले फोहोर मैला संकलन गर्ने तथा त्यस सम्बन्धी अन्य कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुने उल्लेख छ। यातायात व्यवस्था विभागले अनलाइनबाटै सरकारी सवारी लाइसेन्स सम्बन्धी सम्पूर्ण काम गर्न सक्ने गरी नयाँ निर्देशिका जारी गरेको छ। विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका 2083 जारी गरेको हो। निर्देशिका अनुसार 48 घण्टाभित्र सवारी अनुमति नवीकरण तथा ग्रेड वृद्धि लगायतका अनलाइन निवेदन स्वीकृत गरिसक्ने व्यवस्था गरिएको छ।
7: नारायणी लिफ्टका पम्प सञ्चालनमा मासिक 42 लाखसम्म विद्युत खर्च। पश्चिम चितवनका 4700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध। नेपालगंजमा जलेका 31,179 लाल पूर्जाको श्रेष्ठता कायम। जेएनजी प्रदर्शनका क्रममा नष्ट भएका जग्गा धनी प्रमाण पूर्जाको अभिलेख पुनः कायम गरियो। गिद्ध संरक्षणमा नेपालमा ऐतिहासिक सफलता। डंगर गिद्धको संख्या सन् 2012 पछि औसत वार्षिक 12.7% बढेको अध्ययनको निष्कर्ष। सहकारी ऋणको अधिकतम ब्याजदर 13% कायम। बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने व्यवस्था।
3: बकिङम राजदरबार र दिवंगत राजकुमारी डायनाका भाइबीच शब्दको जुहारी चलेको देखिएको छ। राजकुमारी डायनाको जीवन र मरणबारे उहाँका भाइ अर्ल स्पेन्सरले लेखेको किताबमा लगाइएका आरोपलाई लिएर जुहारी चलेको हो। राजा चार्ल्सले सन् 1997 निधन भएकी तत्कालीन राजकुमारी डायनालाई छिट्टै बिर्सने बताएको भन्दै स्पेन्सरले किताबमा आरोप लगाउनु भएको छ। बीबीसीका शाही मामिला संवाददाता नूर नाजीका अनुसार किताबमा लेखिएका विषय तहल्का मचाउने खालका छन्।
8: It as demonstrably untrue claims about a deeply compassionate man. And I think the fact that the palace has responded at all gives a sense of the strength of feeling on this one. This wasn't a time, a moment for them to do their usual never complain, never explain.
3: तर राजदरबारले भने स्पष्ट शब्दमै स्पेन्सरको आलोचना गर्दै भावनामा भकिएर किताबमा आरोप लगाइएको उल्लेख गरेको छ। राजाका पूर्व संचार सचिव जुलियन पेनले असामान्य परिस्थिति सिर्जना भएको बताउनु भएको छ।
9: He was very clear that there was never to be any pushback on the narratives that were usually highly critical of him. But he was absolutely emphatic that we were to respect her memory and not undermine it in any way. So it seems to me very odd that in the moment itself, with the grief of his family and his own shock, that he would choose that moment to use those words. It's just not language that I recognize.
3: शाही मामिलाका पूर्व पत्रकार जेनी बोनका अनुसार राजदरबारले राजामाथि लगाइएका आरोपको खण्डन गर्न खोजेको देखिन्छ.
10: If they just let that lie, then that's what the vast majority of the public would believe. I think they did have to counter, because recollections clearly here do vary, and recollections here are varying with bells on.
3: हस्त अहिलेसम्मका खबर यति नै. नमस्कार.
11: BFBS Gorkha

0: यो BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदायमा
2: लाइन भरी
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले BFBS।
2: यो BFBS गोरखा रेडियो हो।

0: एनबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार।
1: Increasingly warning that AI risks developing.
0: Kula, Sadak Vibhagka Pramukh Manchan.
2: अर्को वर्ष अगाडि हामी कृषिको तलबाटै टोल लाएर यसलाई अझै हामी त बलियो बनाउँछौँ, यसलाई टनेल भाइर रोक्यो त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
0: विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको ठुलो भूमिका रहेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष अनि
3: दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ, छोरीले जहिले पाएमा मात्रै खोज्छ।
0: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीडाबारे सुन्नुहुनेछ एक रिपोर्ट। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र हिमनदीहरू सङ्कुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% बढी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली सङ्घ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार, प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने,
5: This is about sovereignty.
4: यो सार्वभौमसत्ताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौँ भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौँ। क्यानाडाका प्रधानमन्त्री युसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाब दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। 2 महिनाको अवधिमा फेला पारिएको यो 9 शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृङ्खलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृङ्खलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमुद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असङ्गत भएको टिप्पणी गरेको छ। लगातार 2 वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ। र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरुषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानुनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मल्लिकले अदालतको ढोका ढकढक्याएका थिए। गलत ढङ्गले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरुद्धको कानुन बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छाअनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा सडक भाँसिएसँगै 2.5 साताभन्दा बढी समय अवरुद्ध भएको काठमाडौँ जोडिने मुङलिन नौबिसे खण्डको सडक आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढीको मार खेपेको उक्त सडक भदौ 14 गतेदेखि अवरुद्ध हुँदा सङ्घीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खास गरी काठमाडौँ उपत्यकाका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सडक विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी सुरुमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौँ।
2: किस्तैभित्र चाहिँ पहिलादेखि नै चाहिँ हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हामीहरू हो यो. यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबलाइज गरेका थिएनौँ हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रिएला भनेका थिएनौँ. तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो. यो अहिलेलाई यो टेम्पोरेरी रूपबाटै खोलागेको हो. अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ. अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यसको पर्मानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ. यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेका छौँ.
6: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
2: तत्काल चाहिँ हामीले यसको ठिक अगाडिबाट फिसलिङबाट बेनीघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ. अरू चाहिँ एउटा मोरलेस ट्र्याक चाहिँ भएको अवस्था छ. त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेका व्यवस्थामा गरेर काम सुरु गरिसकेका छौँ. र बाँकी बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ. र अझ यही कृष्णवीरलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
6: बाइपासको रूपमा भन्नुभन्नु भएको
2: गर्ने भनेर हामीले काम गरिरहेको छौँ. हजुर,
6: तपाईँहरूलाई अब कृष्णभीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जो जवाङ खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी, धेरैतिर अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेकोसी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
2: कृष्णभीर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था चाहिँ छैन त्यहाँ. तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ. स्थानीय निकायले बाटो बनाउनु भएको छ. पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो. अब त्यसलाई चाहिँ नि पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले.
6: जस्तो यसबिचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरू भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
2: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लानलाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ.
6: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपटक पनि झन् प्रष्ट देखियो. अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भने त देखियो.
2: बिपी हाइवे
6: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
2: रिहाब गरिरहेको छ. अब बिपी हाइवे पनि तयार छ. मुख्य विकल्प चाहिँ यो फास्ट्याग र बिपी हाइवे नै हुन्छ. र कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या छ बाटो.
6: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त.
2: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्. त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो हो. त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै ठाउँ त वाइडिङ गरिरहेकै छौँ. त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त. अब अझ यो अहिलेको डिजास्टरबाट भयो नै.
6: अन्तिममा अब यो कृष्णभीरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
2: अर्को वर्षा अगाडि हामी त्रिशुलीको तलबाटै टो वाल लाएर यसलाई अझै हामी चाहिँ बलियो बनाउँछौँ. यसलाई फिसिङबाट बेनीघाट त्यसलाई यो आगामी आउँदो वर्षसम्म हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ. टनेल भाइरहेको कुरो थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिकति समय लाग्छ.
0: उनी थिए सडक विभागका महानिर्देशक विजय जैसी. यो बिबिसी नेपाली सेवा हो. रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 होल्डिङ सेन्टरमा 2000 धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्. 3 साता अघिको विनाशकारी बाढीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कैयौँका परिवार बिथुली दिएको छ. नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीडा सुन्न पुगेकी थिइन् हाम्री साथी शक्तिमाया तामाङ.
7: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्. कमाएर ल्याउने श्रीमान बाढीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ.
3: आफूले थाहा होइन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने. रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ. छोरीले जहिले पाएमा मात्रै खोज्छ, भोलिको दिन गएर कस्तो हुने हो.
7: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढीमा 3 छोरी र श्रीमती गुमाए. अबको दिन कसरी जिउने कुनै योजना छैन उनले भने.
8: यस्तै हो, म त एक्लै हो. अलिअलि खाने, बाँच्ने, के के सोध्ने, माने थाम्दै सक्दैन. बाउ आमा छ, अलिकति यस्तै बाल्नु पर्यो, के गर्ने.
7: विस्थापित भएर होल्डिङ सेन्टर क्षेत्रमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोलले बताए। उनले भने सुख दुःख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
9: उसले माया दया गरेको, खानु पकाएर दिने याद पनि आउँछ, फेरि आँसु पनि झरिरहेछ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यस्तो भएर धेरै चिन्ता भइरहेछ।
7: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी उत्पन्न हुने गरी चट्टान सहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सिर्जित मिश्रित घटनाको परिणाम थियो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महाशाखा प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
10: यो रिपोर्टले नेपालको जुन भोटेपछिको जलवायु परिवर्तनको प्रलय भनौँ अथवा विपद जुन बिहोर्नु पर्यो, यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्टले एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन किसिमको रिपोर्टहरू आयो त्यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
6: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन्? जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
10: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पुग्न पुग 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
6: 7 खर्ब चान्चुन नेपाली रुपियाँ,
10: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौँ, हाम्रा बाल बच्चाहरू स्कुल जान पाएका छैनन्, बिरामीहरू अस्पतालमा घाइते छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ, र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौँ कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन, र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ।
0: कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल, नेपाली अधिकारीहरूले बाढीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 सेरोफेरोमा छ भने हजारौँ मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेसनहरूबाट बीबीसी नेपाली सेवाको साझापख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो 37 प्रतिवेदन पेश गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष पनि सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी स्थानीय तहबारे आएको जनाएको छ। आयोगका अनुसार स्थानीय तहबारे 20,000 बढी र संघीय सरकारबारे 15,000 बढी उजुरी गएको आर्थिक वर्षमा आयोगमा परेका थिए। प्रतिवेदनबारे आयोगका प्रवक्ता सुरेश न्यौपाने,
11: खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरी बढिरहेको अवस्था छ, यो पूर्वाधारसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित गरी करिब करिब 50% हारिमा स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अवस्था छ।
0: सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझापख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। The present.
12: Details of all our services are at bbcworldservice.com.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: युक्रेनका लागि पूर्व अवैतनिक वाणिज्य दूत किरण वैद्य पक्राउ परेका छन्. हदबन्दीभन्दा बढी जग्गा बिक्री गर्ने भन्दै बैना बापत 5,40,96,000 बढी रूपियाँ ठगी गरेको आरोपमा वैद्य पक्राउ परेका हुन्. भक्तपुरको चाँगो नारायणमा जग्गा बिक्री वितरण गर्न हदबन्दीका कारण नमिल्ने भए पनि उनले रकम लिएर बैना गरेको खुलेको छ. जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिनुभएको हो. काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका काठमाडौँ तीनका बासिन्दा 70 वर्षीय वैद्यलाई नक्सालबाट नियन्त्रणमा लिइएको हो. नापी कार्यालय दिल्ली बजार 3 नम्बर टोली माछा पोखरी काठमाडौँका टोली प्रमुख नापी अधिकृत दिल्ली बहादुर ओली 9,00,000 रूपियाँ घुससहित पक्राउ परेका छन्. ओलीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरी हिरासतमा लिइएको जनाएको छ. घुस मागेर अनावश्यक दुःख हैरानी दिएको उजुरीपछि अख्तियारले ओलीमाथि निगरानी राखेको थियो. ओली टोखा 5 को सुन्धारा चोकको एक रेस्टुरेन्टबाट 9,00,000 रकम सहित समातिएका हुन्. अख्तियारका अनुसार ओलीलाई विशेष अदालतको थुना अनुमति लिएर अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ. नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान निर्माणमा संलग्न दललाई विभाजन गर्न खोजिएको भन्दै सभापति गगन थापालाई सचेत गराउनु भएको छ. खड्काले आज साँझ सामाजिक सञ्जाल मार्फत सभापति थापालाई सचेत गराउनु भएको हो. दुईवटा महाधिवेशन हुँदा काँग्रेस विभाजन हुने उहाँको भनाई छ. नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले सुनसरीको देवानगंज र सिराहाको गोलबजारमा भएका साम्प्रदायिक तनावका घटनाबारे सरकारलाई बुझाइएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ. प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद मण्डल,
4: हिन्दू धर्मावलम्बी एवं मुस्लिम समाज वर्षौंदेखि मिलेर बसेको समाज हो, तर देवानगंज र सिराहाको गोलबजारको घटनाले दुई समाज बीच एकता तोडेको छ. छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन. प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कडा कारवाही गर्न माग गर्न चाहन्छु.
3: परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन आवेदन मागेको छ. 2082 असार 1 देखि 2083 जेठ 31 सम्ममा स्नातक स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र यो अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थीले आजदेखि कार्तिक 12 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्. यो पल्ट त्रिवीले विद्यार्थीलाई सुगम हुने गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ. विद्यार्थीहरूले अनलाइन फारम भर्दा नै आफू सहभागी हुने केन्द्र छनौट गर्नुपर्नेछ. एमफिल पीएचडी तथा टपर र मेडल पाउनेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ. दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक फरक शुल्क र धरौटी रकम निर्धारण गरिएको छ. स्नातक तहका लागि 3,000, स्नातकोत्तर तथा एमफिलका लागि 3,500 रूपियाँ र विद्यावारिधिका लागि 4,000 रूपियाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क लाग्नेछ. साथै गाउन स्काफका लागि सबै तहका विद्यार्थीले 2,500 रूपियाँ धरौटी बुझाउनु पर्नेछ, जसमा 500 मर्मत सम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीकै ब्याङ्क खातामा फिर्ता गरिनेछ. विद्यार्थीले बढीमा 2 जनासम्म अभिभावक सहभागी गराउन सक्नेछन् भने प्रति अभिभावक 400 रूपियाँ फिर्ता नहुने शुल्क लाग्नेछ. अफगानिस्तानमा बेलायती विशेष फौजले निहत्ता अफगान नागरिकहरूको हत्या गरेको आरोपबारे भइरहेको छानबिनमा करोडौं रकम खर्च भइरहेको छ, तर अहिलेसम्मको छानबिनबाट कुनै निष्कर्ष पनि आएको छैन. थप एडम गिलक्रिस्टबाट,
5: सिनियर मिलिट्री अफिसर्स हैव अलरेडी टोल्ड द इन्क्वायरी अबाउट अलेज्ड वॉर क्राइम्स क्यारिड आउट बाइ मेम्बर्स अफ द स्पेशल एयर सर्भिस इन अफगानिस्तान बिट्विन 2010 एन्ड 2013. दिस इन्क्लुड्स क्लेम्स दैट डिटेनीज एन्ड सिभिलियन्स इन्क्लुडिङ चिल्ड्रन वर मर्डर्ड. The inquiry began in 2023 and was meant to report back in no more than 18 months. The Ministry of Defence has confirmed that 3.5 years later, it's cost the UK taxpayer £58 million and is yet to publish any findings. But the inquiry says its work has been greater and more complex than originally envisaged, and delays by the MOD in disclosing information have had an impact. The SAS Regimental Association, which represents more than 5,000 serving and SAS veterans, says the prolonged nature of the process is itself causing significant and widening harm. The £58 million cost includes the fact that 74 MOD staff are currently spending over 50% of their time working on the inquiry. And such investigations are rarely quick or cheap. The Bloody Sunday inquiry into killings in Northern Ireland took 12 years and cost £190
3: million.
2: Yo, BFBS.

0: बागमती प्रदेशले संगठन तथा व्यवस्थापन ओएनएम संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकार मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4814 दरबन्दी मध्ये 4680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीमा 36 देशका 606 विदेशी पर्यटक अझै बेपत्ता छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार गत भदौ 10 गतिको बाढ़ीमा परेर 36 देशका 606 विदेशी पर्यटक बेपत्ता भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका मध्ये 606 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको छ। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढ़ी भारतका छन्। विभागका अनुसार भारतका 189, अस्ट्रेलियाका 33, क्यानाडाका 30, मलेसियाका 55, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, लाटभियाका 33, चीनका 37 जना छन्। त्यस्तै बेलारूस, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंगेरी, आइरिस, इजरायल, नेदरल्याण्ड्स, न्यूजील्याण्ड, पोर्चुगल, बेल्जियम, स्वीडेन, स्विजरल्याण्ड, इटली, भियतनाम, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन्। सरकारले सार्वजनिक प्रशासनलाई छिटो छरितो र डिजिटल बनाउन सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली 2083 ल्याएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको नियमावलीमा सरकारी निकायहरूमा फाइल दर्ता, टिप्पणी स्वीकृति र डिजिटल हस्ताक्षर जस्ता सम्पूर्ण काम एकीकृत विद्युतीय प्रणाली मार्फत अनिवार्य रूपमा गर्नुपर्नेछ। निर्णय प्रक्रियालाई सहज बनाउन टिप्पणीको तह घटाइएको छ। मन्त्री स्तरबाट हुने निर्णयमा धेरैमा 3 तह र सामान्य विषयमा धेरैमा 2 तह मात्र रहने व्यवस्था गरिएको छ। फाइल दर्ता हुनासाथ स्वत समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा 24 घण्टाभित्र फाइल स्वत माथिल्लो तहमा पुग्नेछ। कानून र जोखिम विश्लेषणका लागि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न सकिने तथा सेवाग्राहीले मोबाइल एप वा एसएमएसबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन्। निर्णयमा ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारीलाई विभागीय कार्यवाही र कार्य सम्पादन मूल्याङ्कनमा अङ्क कटौती गर्नेछ। अब खबर फटाफट।
1: नारायणी लिफ्टका पम्प सञ्चालनमा मासिक 42 लाखसम्म विद्युत खर्च। पश्चिम चितवनका 4700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध। नेपालगंजमा जलेका 31179 लाल पूर्जाको श्रेष्ठता कायम। जेएनजी प्रदर्शनका क्रममा नष्ट भएका जग्गा धनी प्रमाण पूर्जाको अभिलेख पुनः कायम गरियो। गिद्ध संरक्षणमा नेपालमा ऐतिहासिक सफलता। डंगर गिद्धको संख्या सन् 2012 पछि औसत वार्षिक 12.7% बढेको अध्ययनको निष्कर्ष। सहकारी ऋणको अधिकतम ब्याज दर 13% कायम। बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था। हुम्लाको चंखेलीमा अवैध जड़ीबुटी संकलन रोक्न 21 दिने सूचना। इजाजत बिना जड़ीबुटी संकलन गर्नेलाई कार्यवाही गर्ने वन कार्यालयको चेतावनी। कैलालीमा ज्यापानिज इन्सेफ्लाइटिस विरूद्ध खोप अभियान शुरू। घोडाघोरी र लम्कीचुहामा अभियान शुरू। धनगढ़ीमा असोज 8 गतेदेखि खोप दिइने। बिग्रिएका सड़क बारे गुनासा गर्न सड़क सुझाव एप सञ्चालनमा। काठमाडौँ उपत्यकाका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासा एपबाट दर्ता गर्न सकिने। नेपालले घरेलु मैदानमा बंगलादेश विरूद्ध T20 सिरिज खेल्ने। चैत 12, 14 र 16 गते 3 खेल हुने।
0: सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर पाले फाले 15,000 जरिवाना प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गराएको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा जरिवानाको व्यवस्था गरिएको हो। विधेयकको दफा 13 सार्वजनिक स्थानमा जाँदा डस्टबिनमा मात्रै फोहोर राख्नुपर्ने विषयलाई नागरिकको दायित्वको रूपमा व्याख्या गरिएको छ।

0: नेपाली कांग्रेसले पार्टी एकताका लागि अधिकतम लचकता अपनाउने भएको छ। विशेष महाधिवेशन र चौधौं महाधिवेशनबाट आएका अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको आजको केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन थापाले पार्टीको वृहत्तर एकताका लागि अन्तिमसम्म लचकता अपनाइने बताउनु भएको हो। थापाले देउबा सहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नु भएको छ।
1: पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ। हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विधेय भएर जाने हो। त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पुरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबभन्दा पहिला त पार्टीका पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कङ्ग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठुलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको विश्वासले गरेको हामीले मानेको हुन्थ्यो।
0: कांग्रेसले महाधिवेशन निष्पक्ष बनाउन आवश्यक पर्ने विभिन्न समितिमा सबै पक्षलाई समावेश गर्ने तयारी पनि गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष 2082-83 परेका भ्रष्टाचार र अनियमितताका उजुरीमध्ये आधा भन्दा बढ़ी स्थानीय तह र प्रदेश सरकारसँग जोड़िएका छन्।
2: आयोगले राष्ट्रपति समक्ष बुझाएको 36 वार्षिक प्रतिवेदन अनुसार पछिल्ला वर्ष संघीय मन्त्रालयहरूभन्दा तल्लो तहका सरकार र स्थानीय निकायहरूमा उजुरीको चाप अत्यधिक देखिएको हो। प्रतिवेदनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई
3: अब 82-83 आयोगमा विभिन्न माध्यमबाट दर्ता भएका 33,519 उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका 7,323 उजुरी गरी जम्मा 40,842 उजुरी कायम भएका छन्। यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 49% रहेका छन् भने सङ्घसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 12.99 उजुरी दर्ता भएका छन्।
2: आयोगले गत आर्थिक वर्षमा छानबिन र अनुसन्धानपछि विशेष अदालतमा 175 मुद्दा दायर गरेको छ। दायर मुद्दामध्ये सबभन्दा बढी 56 सार्वजनिक सम्पत्ति हानि नोक्सानी 41 घुस र 27 गैर कानूनी लाभ हानिसँग सम्बन्धित छन्। गत आर्थिक वर्ष विशेष अदालतबाट फैसला भएका 156 मुद्दामध्ये 81 कसुर ठहर भएको आयोगको भनाइ छ।
0: 469 पृष्ठ लामो प्रतिवेदन 6 परिच्छेदमा समेटिएको छ। परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन आवेदन मागेको छ।
2: 2082 असार 1-देखि 2083 जेठ 31 स्नातक स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र यो अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थीले आजदेखि कार्तिक 12 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो पल्ट त्रिवीले विद्यार्थीलाई सुगम हुने गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीहरूले अनलाइन फारम भर्दा नै आफू सहभागी हुने केन्द्र छनौट गर्नुपर्नेछ। एमफिल पीएचडी तथा टपर र मेडल पाउनेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ। दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक फरक शुल्क र धरौटी रकम निर्धारण गरिएको छ। स्नातक तहका लागि 3,000, स्नातकोत्तर तथा एमफिलका लागि 3,500 रूपियाँ र विद्यावारिधिका लागि 4,000 रूपियाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क लाग्नेछ। साथै गाउन स्काफका लागि सबै तहका विद्यार्थीले 2,500 रूपियाँ धरौटी बुझाउनु पर्नेछ, जसमा 500 मर्मत सम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीकै ब्याङ्क खातामा फिर्ता गरिनेछ। विद्यार्थीले बढ़ीमा 2 अभिभावक सहभागी गराउन सक्नेछन् भने प्रति अभिभावक 400 रूपियाँ फिर्ता नहुने शुल्क लाग्नेछ।
0: युक्रेनका लागि पूर्व अवैतनिक वाणिज्य दूत किरण वैद्य पक्राउ परेका छन्। हदबन्दी भन्दा बढ़ी जग्गा बिक्री गर्ने भन्दै महिना बापत 5,40,96,000 बढ़ी रूपियाँ छगी गरेको आरोपमा वैद्य पक्राउ परेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
4: यो BFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: पोखरामा खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन. समस्या समाधानका लागि प्रशासनले बिक्रीको अभिलेख राख्न विक्रेतालाई निर्देशन दिएको छ भने जिल्ला बाहिरका उद्योगहरूलाई आपूर्ति बढ़ाउनका लागि समन्वय गरेको छ. पोखराबाट कृष्ण दबाड़ीको रिपोर्ट.
4: बजारमा खाना पकाउने ग्यासको अभाव हुनुको मुख्य कारण उपभोक्ताले घरमा स्टक राखेका कारण लामो समयसम्म अभाव हट्न नसकेको दावी विक्रेताको छ. तर उपभोक्ता भने त्यो मान्न तयार छैनन्. आफूहरूले एक सिलिन्डर ग्यासका लागि धेरै हैरानी बेहोर्नु परेको गुनासो गर्नुहुन्छ पोखरा बैदामकी हरिमाया अधिकारी. देशको पर्यटकीय राजधानी समेत रहेको पोखरामा असार मसान्तदेखि सुरु भएको ग्यास अभाव अझै सहज बन्न सकेको छैन. प्रशासनले ग्यासको कालोबजारी रोक्न कृत्रिम अभाव हुन नदिन प्रयास गरिरहेको बताएको छ. बेला बेलामा बजार अनुगमन समेत हुन्छ तर समस्या समाधान हुन सकेको छैन. ग्यास विक्रेताका अनुसार ग्यास आइरहे पनि उपभोक्ताले धैर्य गर्न नसकेको कारणले समस्या निम्तिएको विक्रेता नारायण पौडेल बताउनुहुन्छ. जनताले स्टक नराख्ने हो भने समस्या दुई हप्ता भित्रमा हट्ने उहाँको भनाइ छ.
5: ग्यास आइरहेको छ, हामीले एउटा व्यक्तिले धैर्य गरिदिने भने ग्यास पुग्छ. उपभोक्तालाई प्रत्येकलाई अहिले नपाउने भनेको एउटा सिलिन्डर हुने मजदुर, त्यसपछि गएर कर्मचारी लाइन भन्न सक्ने दौडन नसक्ने यस्तो मान्छेहरूले ग्यास पाएको छैन. त्यसपछि अलिकति रिमोट टाढाको एरियाको, किनभने त्यो सिटीभन्दा बाहिरकोले ग्यास पाल्न अभाव छ. जस्तो अब सिडी साहबले मलाई भन्नुभयो पुरुन्चरमा ग्यास पाएन भने, मलाई हिजो पनि फोन गर्नुभएको थियो पुरुन्चरमा ग्यास पाएन पाएन. हामीले पनि बुझाएँ ग्यासको अभावको कारण पब्लिक जनताले स्टक राखिदिनु भएन भने अभाव हुने, स्टक नराखिदिए समस्या 15 दिनभित्र.
4: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत परालले ग्यासको अभाव हटाउनका लागि पोखरा भन्दा बाहिर रहेका कम्पनीहरूलाई समेत आपूर्ति बढाउनका लागि बारम्बार निर्देशन गरिएको बताउनुहुन्छ.
6: डिलरहरूमा उहाँले ग्यास चाहिँ नि आगो ग्यास चाहिँ बाँडेकै देखियो, अब स्टक पनि देखिएन र उहाँलाई रेकर्ड राखेर अभिलेख राखेर उपलब्ध गराउनुहोस् भनेको छ. र हामी चाहिँ नि अब यो जिल्लामा चाहिँ नि ग्यास आपूर्ति बढाउनको निम्ति कास्की जिल्लाभन्दा बाहिर भएका उद्योगहरूलाई हामी समन्वय पनि गरिरहेका छौँ. अब अझै थप समन्वय गरेर कास्की जिल्लामा ग्यासको आपूर्ति बढाउन कोसिस गर्छौँ. अब जनतालाई सहज बनाउने कुरामा हामी एकदमै कोसिस गरिरहेका छौँ.
3: परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन आवेदन मागेको छ.
7: 2001-2083 जेठ 31 स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र यो अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थीले आजदेखि कार्तिक 12 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्. यो पल्ट त्रिवीले विद्यार्थीलाई सुगम हुने गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ. विद्यार्थीहरूले अनलाइन फारम भर्दा नै आफू सहभागी हुने केन्द्र छनौट गर्नुपर्नेछ. एमफिल, पीएचडी तथा टपर र मेडल पाउनेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ. दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक फरक शुल्क र धरौटी रकम निर्धारण गरिएको छ. स्नातक तहका लागि 3,000, स्नातकोत्तर तथा एमफिलका लागि 3,500 रूपियाँ र विद्यावारिधिका लागि 4,000 रूपियाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क लाग्नेछ. साथै गाउन, स्काफका लागि सबै तहका विद्यार्थीले 2,500 रूपियाँ धरौटी बुझाउनु पर्नेछ, जसमा 500 मर्मत सम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीकै ब्याङ्क खातामा फिर्ता गरिनेछ. विद्यार्थीले बढ़ीमा 2 अभिभावक सहभागी गराउन सक्नेछन् भने प्रति अभिभावक 400 रूपियाँ फिर्ता नहुने शुल्क लाग्नेछ.
3: चालु आर्थिक वर्षको पहिलो 2 महिनामा राजस्व संकलन 16% भन्दा बढ़ीले बढ़ेको छ.
7: भदौ मसान्तसम्म सरकारले 1,83,21,00,000 राजस्व उठाएको छ। गत वर्ष भदौ मसान्तसम्म 1,57,53,00,000 राजस्व उठेको थियो। यस वर्ष राजस्व 25,67,00,000 बनेको हो। यस वर्ष राजस्व 15,80,32,00,000 उठाउने लक्ष्य राखिएको छ। पहिलो दुई महिनामा लक्ष्यको 11.59% राजस्व उठेको छ। गत वर्ष यही अवधिमा वार्षिक लक्ष्यको 10.64% राजस्व उठेको थियो। राजस्व मध्ये करबाट 1,72,43,00,000 उठेको छ।
3: अहिलेसम्मका खबर यति नै।
0: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: पद दश गति रसुवा को भोटी को सीनदी में आयोग बाड़ी में नेपाल यातायात व्यवसायी राष्ट्रीय महासंघ अंतर्गत 191 सवारी साधन में क्षति पुगे.
4: महासंघ का महासचिव डेकनाथ गौतम का अनुसार भोटीकोशी बाड़ी ने देशभर का 9 कंपनी का 191 सवारी साधन में क्षति पुग्दा 30 सवारी साधन का चालक सहचालक और यात्रु गरी 344 जना बेपत्ता छन्. महासंघ का अनुसार भोटीकोशी बाड़ी बाट नेपाल अरणी को यातायात सेवा प्रणाली अंतर्गत 19 बस 1 मिनी ट्रक 2 जीप 4 कंटेनर में क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्. यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजू का 19 बस क्षति हुँदा 21 जना बेपत्ता छन्. भक्तपुर न्यू भिजन यातायात प्रणाली का 2 कंटेनर में क्षति पुग्दा 2 चालक बेपत्ता छन्. यसै गरी हिमालयन यातायात कंपनी का 4 ट्रक 16 कंटेनर 1 सुमो में क्षति पुग्दा 10 चालक बेपत्ता छन्. नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति अन्तर्गत 7 ट्रिपर 22 कन्टेनर 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता छन्. नारायणी यातायात व्यवसायिक कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रोबसमा क्षति पुगेको छ. यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता छन्. यस्तै धादिङ मण्डली यातायात प्रालीको एउटा बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको का महासचिव गौतमले बताउनु भएको छ.
3: सांसद दुलाल प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा भएको अवरोध र समस्या तत्काल हल गर्न सरकारसँग माग गर्नुभएको छ. प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलाल
5: मेलम्ची खानेपानी आयोजनाको प्रभावित एउटा पीड़ित भेन्डर संघर्ष समिति भन्नेले आज एउटा आन्दोलनको घोषणा गरेको छ र आजबाट मेलम्ची खानेपानी आयोजनाको कुनै पनि गाडी कर्मचारी कसैलाई पनि आयोजना स्थलमा प्रवेश गर्न नदिने भनेर उसले घोषणा गरेको छ. यसले मेलम्ची खानेपानी आयोजनालाई निरन्तरता दिनको लागि समस्या हुन्छ. मेलम्ची बाढीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीडितहरू बाढी प्रभावित सङ्घर्ष समिति र लोकल भेन्डर्सहरू भेन्डर्स पीडित सङ्घर्ष समिति दुईटा सङ्घर्ष समितिले यसअघि पनि खानेपानी आयोजनामा गएर मुहानमा गएर पानी पथान्तर बन्द गरेर सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ. त्यो अन्तर्गत बाढी पीडित सङ्घर्ष समितिले प्रभावित क्षेत्रको पुननिर्माण त्यहाँको सडक र नदीले क्षति पुर्याएको ठाउँहरूको संरक्षणलाई प्रमुख मुद्दा बनाएको छ भने लोकल भेन्डर्सले आफूले प्राप्त गर्नुपर्ने सरकारबाट प्राप्त गर्नुपर्ने रकमलाई मुद्दा बनाएको छ र यो दुःखद क्षण नआओस्.
3: सांसद दुलालले समस्या समाधानका लागि मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्र संरक्षणका लागि विशेष कार्यक्रम अघि बढाउनु पनि माग गर्नुभएको छ.
5: म यो सम्मानित सभा मार्फत सरकारसँग दुईवटा माग गर्दछु. एउटा मेलम्चीबाट हेलम्बु मेलम्ची हेडोकसम्मको बाटो बहुवर्षीय ठेक्का अविलम्ब गराइयोस्, मेलम्चीबाट पाँच पोखरी भोताङसम्मको बाटो बहुवर्षीय ठेक्का अविलम्ब गराइयोस् र त्यो मेलम्ची र इन्द्रावती दुवै नदीको तटीय क्षेत्रलाई संरक्षण गर्ने कार्यक्रम आयोजना अगाडि बढाइयोस् र लोकल भेन्डर्सहरूसँग सरकारले गरेको सहमति अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु. धन्यवाद.
3: अब खबर फटाफट.
6: नारायणी लिफ्टका पम्प सञ्चालनमा मासिक 42 लाखसम्म विद्युत खर्च. पश्चिम चितवनका 4700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध. नेपालगंजमा जलेका 31,179 लाल पूर्जाको श्रेष्ठता कायम. जेएनजी प्रदर्शनका क्रममा नष्ट भएका जग्गा धनी प्रमाण पूर्जाको अभिलेख पुनः कायम गरियो. गिद्ध संरक्षणमा नेपालमा ऐतिहासिक सफलता. डंगर गिद्धको संख्या सन् 2012 पछि औसत वार्षिक 12.7% बढेको अध्ययनको निष्कर्ष. सहकारी ऋणको अधिकतम ब्याजदर 13% कायम. बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने व्यवस्था. हुम्लाको चंखेलीमा अवैध जड़ीबुटी संकलन रोक्न 21 दिने सूचना. इजाजत बिना जड़ीबुटी संकलन गर्नेलाई कार्यवाही गर्ने वन कार्यालयको चेतावनी. कैलालीमा ज्यापानिज इन्सेफ्लाइटिस विरूद्ध खोप अभियान शुरू. घोडाघोडी र लम्कीचुहामा अभियान शुरू. धनगढ़ीमा असोज 8 गतेदेखि खोप दिइने. बिग्रिएका सड़कबारे गुनासा गर्न सड़क सुझाव एप सञ्चालनमा. काठमाडौँ उपत्यका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासा एपबाट दर्ता गर्न सकिने. नेपालले घरेलु मैदानमा बांगलादेश विरूद्ध T20 सिरिज खेल्ने, चैत 12, 14 र 16 गते 3 खेल हुने।
3: सरकारले सार्वजनिक प्रशासनलाई छिटो, छरितो र डिजिटल बनाउन सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली 2083 ल्याएको छ। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: Sanya Samudai Ma
3: Belayan Bhari
2: On Air
3: App Ma
2: Ani Smart Speaker Ma Bhanhos
4: Play BFBS
3: You BFBS Gorkha Radio Ho
2: Gorkha Radio Ho
5: विमानस्थलबाट प्रहरीले एक महिनामा 1 किलो 643 ग्राम सुन सहित 45 जनालाई पक्राउ गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन 1 गतेदेखि भदौ 31 गतेसम्म सुरक्षा जाँचका क्रममा सुन सहित 45 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट 1,25,00,000 बराबरको सुन बरामद भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करले सुन भित्र्याउने गरेको पाइएको छ। बरामद सुन तथा पक्राउ परेकाका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। घटनामा संलग्न देखेकामाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो 24 घण्टामा करिब 23 करोड़ थपिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार कोषमा बिहिबार मात्रै 22,75,38,000 थपिएको हो। बिहिबार साँझसम्म कोषका विभिन्न 9 वटा बैंकमा मौजदात रकम 10,89,66,00,000 पुगेको छ। त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खाता गरी 14,56,38,07,000 जम्मा मौजदात छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भौटी कोशी बाढ़ी पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा भइसकेको छ। सरकारले हालै रसुवाका बाढ़ी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ। भोटीको सिबाडीमा परेका 1,410 जनाको शव फेला परेको छ। 5,145 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 210 शव 22, नुवाकोटमा 203, रसुवामा 199, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 छन्। हालसम्म 110 शवको शनाखत भएको छ। शनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकार मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4,814 दरबन्दी मध्ये 4,680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 वटा अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ। नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले सुनसरीको देवानगंज र सिराहाको गोल बजारमा भएका साम्प्रदायिक तनावका घटनाबारे सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मण्डल,
6: हिन्दू धर्मावलम्बी एवं मुस्लिम समाज वर्षौंदेखि मिलेर बसेको समाज हो, तर देवानगंज र सिराहाको गोल बजारको घटनाले दुई समाज बीच एकता तोडेको छ। छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन। प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कडा कारवाही गर्न माग गर्न चाहन्छु।
5: अफगानिस्तानमा बेलायती विशेष फौजले निहत्था अफगान नागरिकहरूको हत्या गरेको आरोपबारे भइरहेको छानबिनमा करोड़ौं रकम खर्च भइरहेको छ, तर अहिलेसम्मको छानबिनबाट कुनै निष्कर्ष पनि आएको छैन। थप एडम गिलक्रिस्टबाट
0: Senior military officers have already told the inquiry about alleged war crimes carried out by members of the Special Air Service in Afghanistan between 2010 and 2013. This includes claims that detainees and civilians, including children, were murdered. The inquiry began in 2023 and was meant to report back in no more than 18 months. The Ministry of Defence has confirmed that 3.5 years later, it's cost the UK taxpayer £58 million and is yet to publish any...
3: यो BFBS गोरखा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली कांग्रेसले पार्टी एकताका लागि अधिकतम लचकता अप्नाउने भएको छ। विशेष महाधिवेशन र चौधौं महाधिवेशनबाट आएका अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन थापाले पार्टीको वृहत्तर एकताका लागि अन्तिमसम्म लचकता अप्नाइने बताउनु भएको हो। थापाले देउबासहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नु भएको छ।
4: पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ। हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विदेय भएर जाने हो। त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे कुराहरू भन्नुभएको कि तमाम कुराहरू सम्बोधन भइसकेपछि त्यो तमाम कुराहरू पुरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबैभन्दा पहिला त पार्टीको पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेताहरू जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कङ्ग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठुलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको विश्वासले गरेको हामीले मानेको हुन्थ्यो।
3: नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले संविधान निर्माणमा संलग्न दललाई विभाजन गर्न खोजिएको भन्दै सभापति गगन थापालाई सचेत गराउनु भएको छ। खड्काले सामाजिक सञ्जाल मार्फत सभापति थापालाई सचेत गराउनु भएको हो। दुईवटा महाधिवेशन हुँदा कांग्रेस विभाजन हुने उहाँको भनाइ छ। यातायात व्यवस्था विभागले अनलाइनबाटै सवारी लाइसेन्स सम्बन्धी सम्पूर्ण काम गर्न सक्ने गरी नयाँ निर्देशिका जारी गरेको छ। विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका 2083 जारी गरेको हो। निर्देशिका अनुसार 48 घण्टाभित्र सवारी अनुमति नवीकरण तथा ग्रेड वृद्धि लगायतका अनलाइन निवेदन स्वीकृत गरिसक्ने व्यवस्था गरिएको छ। सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर फाले 15,000 जरिमाना प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गराएको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा जरिवानाको व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकको दफा 13 सार्वजनिक स्थानमा जाँदा डस्टबिन मा मात्रै फोहोर राख्नुपर्ने विषयलाई नागरिकको दायित्वका रूपमा व्याख्या गरिएको छ। विधेयकको दफा 12.2 फोहोर मैला संकलन गर्ने तथा त्यस सम्बन्धी अन्य कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुने उल्लेख छ। दफा 13 स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी तोकेका आफ्नो क्षेत्रभित्रका सार्वजनिक सड़क, सार्वजनिक उद्यान, पार्क, प्रदर्शनी स्थल, सार्वजनिक यातायात, सवारी साधन बिसौनी स्थल जस्ता सार्वजनिक ठाउँमा आवश्यकता अनुसार फोहोर मैला संकलन गर्न बन्द ढकन भएको डस्टबिन राख्नुपर्ने भनिएको छ। डस्टबिन राख्दा कुहिने नकुहिने र जोखिमयुक्त फोहोर मैलाको अलग अलग संकलन हुने गरी राख्नुपर्ने पनि भनिएको छ। यसरी राखिएका डस्टबिनमै सार्वजनिक स्थानमा आवागमन वा भ्रमण गर्ने व्यक्तिले फोहोर मैला विसर्जन गर्नुपर्ने उल्लेख छ। अन्यथा यही कसुरमा 15,000 जरिवाना हुन सक्ने व्यवस्था गरिएको छ। अब खबर फटाफट।
5: नारायणी लिफ्टका पम्प सञ्चालनमा मासिक 42,00,000 विद्युत खर्च। पश्चिम चितवनका 4700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध। नेपालगंजमा जलेका 31,179 लाल पूर्जाको स्रष्टा कायम। जेएनजी प्रदर्शनका क्रममा नष्ट भएका जग्गाधनी प्रमाण पूर्जाको अभिलेख पुनः कायम गरियो। गिद्ध संरक्षणमा नेपालमा ऐतिहासिक सफलता। डंगर गिद्धको संख्या सन् 2012 पछि औसत वार्षिक 12.7% बढेको अध्ययनको निष्कर्ष। सहकारी ऋणको अधिकतम ब्याजदर 13% कायम। बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढ़ी हुन नपाउने व्यवस्था। हुम्लाको चंखेलीमा अवैध जड़ीबुटी संकलन रोक्न 21 दिने सूचना। इजाजत बिना जड़ीबुटी संकलन गर्नेलाई कार्यवाही गर्ने वन कार्यालयको चेतावनी। कैलालीमा ज्यापानिज इन्सेफ्लाइटिस विरूद्ध खोप अभियान शुरू। घोडाघोरी र लम्कीचुहामा अभियान शुरू। धनगढ़ीमा असोज 8 गतेदेखि खोप दिइने। बिग्रिएका सड़कबारे गुनासा गर्न सड़क सुझाव एप सञ्चालनमा। काठमाडौँ उपत्यका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासा एपबाट दर्ता गर्न सकिने। नेपालले घरेलु मैदानमा बांगलादेश विरूद्ध टी20 सिरिज खेल्ने, चैत 12, 14 र 16 गते 3 खेल हुने।
3: हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS कुल कार्यक्रम हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: चालू आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9.72 अर्ब करोड़ले धेरै देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको 9.41% अर्थात 1.9783 करोड़ 72 लाख खर्च गर्दा राजस्व 11.58% अर्थात 1.90 अर्ब 10 करोड़ 79 लाख मात्रै संकलन गरेको छ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिले 9.6% बजेट खर्च गरेको छ। चालू शीर्षकमा आर्थिक वर्षका लागि 12.70 अर्ब 58 करोड़ 90 लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 1.22 अर्ब 3 करोड़ 54 लाख रूपियाँ खर्च भएको हो। त्यस्तै पूँजीगत शीर्षकमा 4.31 अर्ब 10 करोड़ 63 लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7.66 करोड़ 48 लाख रूपियाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा देखिएको छ। कर राजस्वतर्फ चालू आर्थिक वर्षका लागि 14.3 अर्ब 31 करोड़ 83 लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको 12.29% अर्थात 1.72 अर्ब 42 करोड़ 97 लाख रूपियाँ संकलन भएको छ। त्यस्तै गैर कर राजस्वतर्फ 1.77 अर्ब उठाउने लक्ष्य रहेकोमा अहिलेसम्म 6.9% उठेको छ। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा पछिल्लो 24 घण्टामा करिब 23 करोड़ थपिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार कोषमा बिहिबार मात्रै 22.75 करोड़ 38 हजार थपिएको हो। बिहिबार साँझसम्म कोषका विभिन्न 9 ब्याङ्कमा मौजदात रकम 10.89 करोड़ 66,62,000 पुगेको छ। अनि राष्ट्रभियुका नेता चेतनदीप ऐडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले 6 जनालाई जन्मकैदको फैसला सुनाएको छ। घटनाको 4 वर्षपछि जिल्ला न्यायाधीश तारा प्रसाद डाँगीको इजलासले ऐडीको हत्यामा संलग्न भएको पुष्टि गर्दै 6 जनालाई जन्मकैदको सजाय हुने फैसला सुनाएको हो। उनीहरूले पीड़ित पक्षलाई जनही 1,00,000 का दरले क्षतिपूर्ति दिन समेत आदेश दिएको छ। 2079 मक्सिर 4 भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाश माण्डौमा एमाले निकट अनि राष्ट्रभियुका नेता चेतनलाई एउटा समूहले घर घेरा हाली हत्या गरेको थियो। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकारमा मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4,814 दरबन्दी मध्ये 4,680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ। चिलिमी जल विद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई बुझाएको चिलिमी जल विद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटरभित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो शव निकालेको थियो। भोटेकुसी बाढीमा परेका 1410 जनाको शव फेला परेको छ। 5145 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार फेला परेका शव मध्ये चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 203, रसुवामा 179, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। हालसम्म 110 जनाको शनाखत भएको छ। शनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अपरान्ह सभा एक बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2081 र 81/82 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह गरिमाले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित भए होल्डिङ सेन्टरमा बस्दै आएका नागरिक क्रमशः अस्थायी बसोबासतर्फ जान थालेका छन्। गत भदौ 10 गते आएको बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहका बासिन्दा विस्थापित भएपछि विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार 1290 जना प्रभावितलाई राखिएको थियो। प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न सरकारले भाडा दिने भएपछि उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन्। बिहिबारसम्म आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको संख्या घटेर 16 झरेको छ। बसोबास गर्नेको संख्या 832 जनामा झरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभएको छ। सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी नयाँ विधेयक संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर सक्रिय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी अभ्यास भयो।